0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 16 गते शनिबार, ईस्वी सम्वत मे 30 तारीक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रुद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको चतुर्दशी तिथि बिहानमा 11:34 त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा विशाखा दिनमा 1:23 त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा शिव अहोरात्र रहनेछ। कर्णमा गर अहोरात्र रहनेछ। आनन्दादी योगमा आज शुभ योग रहनेछ। सूर्य वृष राशिमा चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिनमान 34 घटी 14 पला अर्थात 13 घण्टा 45 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:11 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:53 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:14 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 3:57 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगको आजको राशिफलतर्फ राशिफलको शुरूमा मेष राशि। मेष राशि निवृत्तिको लागि आज समय खराब रहनेछ। आज चिसो र पखालाले दुःख दिने सम्भावना पनि रहेको छ। त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला। बासी खाना होटलमा नखाँदा नै राम्रो हुनेछ। पिसाब सम्बन्धी रोग 81 देखा पर्न सक्छ। एकपटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ। आज गरेको लगानीबाट नोक्सानी हुन सक्ने ग्रह गोचर रहेको छ। त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला। अब दोस्रो राशि वृष राशि। वृष राशि निवृत्तिहरूको लागि आज समय शुभ रहनेछ। आफ्नै भाग्यस्थानमा रहेको चन्द्रमाको प्रभावले आज ज्यादै फाइदाको दिन रहनेछ। त्यसकारण काम गर्दा महत्वपूर्ण कामलाई पहिलो प्राथमिकता दिएर गर्नुहोला। जग्गा जमिन किन्नु छ भने आजै किन्दा राम्रो हुनेछ। गाडी खरिद बिक्री खेतीपातीका काम पनि आजै गर्दा राम्रो हुनेछ। परिवारका सदस्यबाट सकारात्मक सहयोग तपाईँले पाउनुहुनेछ। सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सक्नुहुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि निवृत्तिको लागि आज समय खराब रहनेछ। गर्न खोजेका काममा रोकावट आउनेछ। स्वास्थ्य पनि त्यति भरपर्दो रहने छैन। वैदेशिक रोजगार नयाँ पेसाको थालनीका लागि आज त्यति राम्रो रहेको छैन। चोटपटक लाग्ने सम्भावना पनि छ। कुनै पनि काम गर्दा सतर्क हुन आवश्यक छ। आज दिनमा 4 बजे नयाँ कामको थालनी गर्दा राम्रो हुने देखिन्छ। आज सकभर यात्रा नगर्दा नै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। स्वास्थ्य पनि भरपर्दो नै रहनेछ। टाढाबाट धन आउनेछ। नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ। बृहस्पति ग्रह मजबुत रहेकाले मनमा एक प्रकारको ढुक्कपन रहनेछ। दौडा दौडी पनि त्यति गर्नुपर्ने छैन। समयको सही उपयोग गर्नुहोला। व्यापार व्यवसायमा लगानी गरे लाभ हासिल हुनेछ। यात्राका लागि भने आजको दिन खराब रहेको छ। शुभ समयको भरपूर उपयोग गर्न सके महत्वपूर्ण आर्थिक लाभ हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज समय मध्यम खालको रहनेछ। अरूलाई जति राम्रो गर्नु छ भने पनि जस नपाइने मानसिक चिन्ता बन्ने काम अरूबाट हुनेछ। आफन्त मानेका व्यक्तिको विरोधले कतिपय कामहरू आज अधुरे रहनेछन्। जताबाट पनि खर्च मात्रै हुने दिन रहेको छ। यात्रामा समस्या हुने सम्भावना रहेको छ। सकेसम्म सतर्क हुनुपर्ने दिन रहेको छ। आज हानि नोक्सानीबाट मात्रै जोगाउन सकेमा ठूलो उपलब्धि हासिल हुने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। अनावश्यक कार्यमा खर्च गर्न मन लाग्नेछ। निराशाका भावना मनमा उठ्नेछन्। पति पत्नी बीच मनमुटाव हुन सक्नेछ। आमदानी भन्दा बढी खर्च हुनाले पारिवारिक तनाव बन्न सक्ने ग्रह गोचर रहेको छ। आज गरेको कामबाट जस नपाइने मानसिक चिन्ता बन्ने र आफन्तले नै कुरा काट्ने दिन रहेको छ। आजको 4 बजेपछिको समय सुधार भएर जानेछ। यात्रा गर्दा झन्झट हुन सक्ने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि निवृत्तिहरूको लागि आज समय राम्रो रहेको छैन। स्वास्थ्यमा पनि 81 समस्या आउन सक्ने ग्रह गोचर रहेको छ। आज टाढाको यात्रा गर्नु पनि उचित छैन। जुनसुकी काममा विघ्न बाधा आउन सक्ने देखिन्छ। साना कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पार्न सक्छ। नयाँ निर्णय व्यवसायमा लगानी आज नगर्दा नै राम्रो हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि भने समय राम्रो रहनेछ। स्वास्थ्य पनि भरपर्दो रहनेछ। आमदानी बढ्ने, व्यापार व्यवसायमा लाभ, प्रेम प्रसङ्ग सुमधुर तथा पति पत्नी बीचको यात्रा रमाइलो हुनेछ। घरमा पारिवारिक सहयोग मिल्नेछ। आज दिनमा 4 बजेपछि समय खराब रहने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा सतर्क हुनुपर्ने ग्रह गोचर रहेको छ। आज काम गर्दा पनि सतर्क हुनुपर्नेछ। आफन्तसँग कारोबार पनि
2: होला। अब नवौं राशि धनुराशि, धनुराशि निमित्तको लागि आज समय राम्रो रहेछ, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ, सुख समाचारले उत्साह जगाउनेछ, आमदानीका स्रोत बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। आज नयाँ काम प्रारम्भ हुनेछ, मेहनतले सम्मानित स्थान दिलाउन सक्छ, बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ, बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। अब दशौं राशि मकर राशि, मकर राशि व्यक्तिका लागि आज समय खराब रहनेछ, विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग हुनुपर्नेछ, परिस्थिति अनुकूल रहे पनि अरूका लागि खर्च वृद्धि हुनेछ, दिनमा 4 बजेपछि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक्नुहुनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ, आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ, श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय कोर्नु पर्नेछ। अब 11 राशि कुम्भ राशि, कुम्भ राशिले व्यक्तिहरूको लागि आज समय खराब रहनेछ, पहिलेको सफलताले हौसला जगाए पनि विवाद र मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ, प्रतिस्पर्धीले अलि दुःख दिन सक्छन्, ऋण शत्रु र रोगबाट सजग हुनुपर्नेछ, दिनमा 4 बजेपछि विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आमा र आफन्तसँग विवाद बढ्नेछ, आर्थिक कारोबार नगर्दा नै राम्रो हुने ग्रह गोचर रहेको छ। राशिफलको अन्तिममा मीन राशि, मीन राशिले व्यक्तिहरूको लागि आज केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय रहेको छ, मेहनतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्, प्रयत्न गर्दा देश विदेशको यात्रा गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ, अरूको फरकापमा गरिएको काम समेत निकै फलदायी बन्न सक्ने ग्रह गोचर रहेको छ, पछिका लागि केही वस्तु त्याग्नु पर्ने अथवा आफन्तबाट टाढा हुनुपर्ने परिस्थिति रहेको छ, सरसापटमा गएको रकमले समेत तपाईँले आज मनग्य फाइदा दिलाउनेछ।
1: राशिफलबारे जानकारी सँगै अब लागू आजको साई विशेषगरी यात्राका लागि महत्वपूर्ण हुनेछ, सूर्य वृष राशिमा चन्द्रमा तुला राशिमा रहनेछन्, त्यसैले पश्चिम र दक्षिण लायक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ, आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला, आज उत्तर र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ, धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ, यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ, यति गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला, बिहानमा 5:10 बजेदेखि 6:53 बजेसम्म काल बेला रहनेछ, काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ, बिहानमा 6:53 बजेदेखि 8:35 बजेसम्म शुभ बेला रहनेछ, शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ, बिहानमा 8:35 बजेदेखि 10:18 बजेसम्म रोग बेला रहनेछ, बिहानमा 10:18 बजेदेखि 12 बजेसम्म उद्योग बेला रहनेछ, मध्यान्हमा 12 बजेदेखि 1:43 बजेसम्म चर बेला रहनेछ, दिनमा 1:43 बजेदेखि 3:25 बजेसम्म लाभ बेला रहनेछ, लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ, दिनमा 3:25 बजेदेखि 5:08 बजेसम्म अमृत बेला रहनेछ, अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ, दिनमा 5:08 बजेदेखि 6:50 बजेसम्मको समय फेरि काल बेला रहनेछ, शुभ लाभादी बेलाको रात्रितर्फ लागौं, साँझमा 6:50 बजेदेखि 8:08 बजेसम्म शुभ बेला रहनेछ, साँझमा 8:08 बजेदेखि 9:25 बजेसम्म रोग बेला रहनेछ, राति 9:25 बजेदेखि 10:43 बजेसम्म उद्योग बेला रहनेछ, राति 10:43 बजेदेखि 12 बजेसम्म चर बेला रहनेछ, राति 12 बजेदेखि 1:18 बजेसम्म लाभ बेला रहनेछ, राति 1:18 बजेदेखि 2:35 बजेसम्म अमृत बेला रहनेछ, राति 2:35 बजेदेखि 3:52 बजेसम्म काल बेला रहनेछ, राति 3:52 बजेदेखि भोलि बिहानमा 5:10 बजेसम्मको समय फेरि शुभ बेला रहनेछ, यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ, त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 9:00 बजेदेखि 10:30 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ, यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843।

0: यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
6: दाई पनि कति आतिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
7: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98562370 र 98465079।
8: सफलता स्टूडियो टाइम।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकीमा मनाइयो गणतन्त्र दिवस, प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रका व्यक्ति सम्मानित। सरकारले ल्याए 21 अर्ब 24 अर्बको बजेट, 21% बढ़्यो कर्मचारीको तलब। बजेटमाथि विपक्षी दलको भने प्रश्न। मध्यपाड़ी लोकमार्गका 12 स्थानमा शहर निर्माण गर्न बजेट विनियोजन। शालिग्राम पददेखि सागरमाथामा खगोलीय पर्यटनसम्मका योजना। कोरोनाकाबाट 1 सातामा 614 विद्युतीय सवारी नेपाल भित्रिए। आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने। र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकारले दिवसको अवसरमा हिजो पोखरामा आयोजना गरेको कार्यक्रममा प्रदेशभित्रका उत्कृष्ट शिक्षक

0: विधेयक किसान उद्यमी समाजसेवी पत्रकार र सुरक्षाकर्मीलाई सम्मान गरेको हो। सुमारमा सशस्त्र प्रहरी बल नेपालबाट नम्बर 24 गर्न हेडक्वार्टर कार्यकरणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरूण कुमार शर्मा र प्रहरी वरिष्ठ हवलदार लोकेन्द्र बहादुर नेगी तथा नम्बर 23 गण हेडक्वार्टर मनकामना तनहुका सशस्त्र प्रहरी सहायक हवलदार विनोद खड्कालाई नगद पुरस्कार प्रदान गरिएको छ। नेपाली सेनाबाट श्री मेहर गणका सुबेदार एमर बहादुर बुढा छेत्री, छेत्री नम्बर 3 राजदल गणका पियुठ मिलन खवास र श्री रिपुमर्दन गणका सिपाही सुजन राई सम्मानित भए। त्यस्तै नेपाली प्रहरीबाट गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु राज पौडेल, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी वरिष्ठ हवलदार श्यामकान्त श्रीवास्तव र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङका प्रहरी जवान राजेश बोटेलाई सम्मान गरिएको हो। सम्मानित 9 जना सुरक्षाकर्मीलाई झनै 25,000 रूपियाँ नगद पुरस्कार सहित सम्मान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव तथा सूचना अधिकारी हिमा पोखरेलले जानकारी दिनुभयो। समाज सेवातर्फ गोर्खा चुम्नुम्री 7 का पेमा छेवाङ लामा, कास्की पोखरा 11 की डाक्टर चन्द्र भद्रा र कास्कीका आनन्दराज मुल्मी सम्मानित हुनुभयो। संचारकर्मीतर्फ पर्वतकी सरस्वती शर्मा जिज्ञासु, कास्कीका केशवराज पराजुली र कास्कीकै माधव शर्मालाई सम्मान गरियो। गण्डकी प्रदेशमा रही शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै पोखराको बिन्दावासिनी माध्यमिक विद्यालय बाटुले चौरका प्रधानध्यापक कृष्ण प्रसाद आचार्य, माछापुच्छे मावि भुजुङ खोलाका प्रधानध्यापक सन्तोष आचार्य र बागलुङको रुद्रे पिपल माध्यमिक विद्यालयकी पूर्व प्रधानध्यापक सीता नेपालीलाई सम्मान गरियो। उनीहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो। कृषि क्षेत्रतर्फ सम्मानित हुनेहरूमा पशुपालनतर्फ तनहुँको शुक्ला गण्डकी 10 किया शिवलाल रसाईले, तरकारी बिउ उत्पादनतर्फ पर्वतको फलवास 11 की माया पाठक र मौरी पालनतर्फ नवलपरासी पर्व कावासोती 9 का चण्डिका प्रसाद पलामिछाने छन्। घरवास संचालकतर्फ नवलपरासी पूर्व देवचुली 17 का वृहत सामुदायिक होमस्टे, स्याङ्जा आदि खोला 1 को सिरुबारी समुदायिक होमस्टे र मराङ नासु 8 को ताचै घरवास व्यवस्थापन समिति सम्मानित भए। निजी क्षेत्रबाट पोखराको होटल एलिजेन्ट, पर्वत फलिवास 4 को कम्प्युनिटिज फूड्स प्रोसेसिट र इण्डस्ट्री र तनहु भानु 9 को ग्रीन हिमालयन फार्म स्टेलाई सम्मान गरियो। उनीहरूलाई झनै 10,000 रूपियाँ नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानितहरूलाई प्रदेश प्रमुख डिलराज भट्ट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभयो। यसअघि मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने बताउनुभयो। संविधानले निर्दिष्ट गरे अनुरूप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको उहाँले बताउनुभयो। गणतन्त्रलाई सुदृढ बनाउन शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्य प्रणाली, सुशासन, जनसहभागिता सहितको विकास, सक्रिय सामाजिक न्याय र अवसरको न्यायचित वितरण, राज रोजगारमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता रहेको उहाँको जोड रहेको छ। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनिङ वागेले यो जानकारी दिनुभएको हो। बजेट चालू खर्चतर्फ 12,70,58 करोड़ र पूँजीगत खर्चतर्फ 10 खर्ब रूपियाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4,22,24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। बजेटले 7% आर्थिक वृद्धि हुने अनुमान गरेको छ। बजेटमा सरकारले आउँदो आर्थिक वर्षका लागि 14,04 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। यस्तै 61,74 करोड़ रूपियाँ अनुदान र 2,47 अर्ब रूपियाँ वैदेशिक ऋण मार्फत स्रोत व्यवस्थापन गरिनेछ। आन्तरिक ऋणतर्फ 4,10 अर्ब रूपियाँ पठाउने घोषणा गरिएको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट मार्फत राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। बजेटले प्रशासनिक पुनर्संरचना, डिजिटल अर्थतन्त्र, एआई, ऊर्जा, पुँजी बजार र पूर्वाधारलाई प्राथमिकतामा राख्दै उच्च वृद्धि र संरचनात्मक सुधार बजेटको महत्वाकांक्षी खाका प्रस्तुत गरेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै नयाँ जनादेशले असाधारण जिम्मेवारी दिएको बताउनुभयो। उहाँले बजेटलाई अर्थतन्त्रको दिशा परिवर्तन गर्ने दस्तावेजका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रस्तुत गरेको बजेटमा सरकारले अहिले 11 तहमा रहेको भन्सार दरलाई 7 तहमा सीमित गर्दै 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाएको छ। त्यसरी वस्तुभन्दा कम्तीमा त एक तह कम भन्सार लाग्ने व्यवस्था गरिएको छ भने 360 वस्तुको अन्तर शुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा उठाइने छरिएका करलाई एकीकृत हरित करमा रूपान्तरण गर्ने घोषणा पनि गरिएको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाभ्ने, 6 निकाय हस्तान्तरण तथा 12 निकाय पुनर्संरचना गर्ने घोषणा गरिएको छ। यसबाट झण्डै 20 अर्ब रूपियाँ बचत हुने सरकारको अनुमान छ। मन्त्रालयको संख्या 22 18 धारिसकिएको उल्लेख गर्दै अर्थमन्त्रीले दरबन्दी कटौती र मितव्ययिता अभियानलाई अझ तीव्र बनाइने बताउनुभयो। यसपटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। साथै सरकारले कर्मचारीको तलब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ तलब मान अनुसार न्यूनतम पारिश्रमिक 40,000 रूपियाँ र अधिकतम 1,00,000 रूपियाँ भन्दा माथि पुग्नेछ। नयाँ तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गरिने घोषणा गरिएको छ, जहाँ हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ। सरकारले स्वच्छ जलविद्युत ऊर्जालाई एआई कम्प्युट सेवाकोमा रूपान्तरण गर्ने रणनीति अघि सारेको छ। एआई स्टार्टअप र उद्यमीलाई सहुलियतपूर्ण कम्प्युटर क्षमता उपलब्ध गराइनेछ भने अन्तर्राष्ट्रिय खेती प्राप्त कम्तीमा 15 नेपाली शोधकर्तालाई फेलोशिप मार्फत नेपाल फर्काउने योजना पनि सार्वजनिक गरिएको छ। सरकारले नेपाल टेलिकमको 66% शेयर मात्रै आफ्नो स्वामित्वमा राखेर बाँकी शेयर जनस्तरमा बाँकी बिक्री गर्ने घोषणा गरेको छ। बिक्रीबाट उठ्ने रकम नेपाललाई टेक हब बनाउने अभियानमा प्रयोग गरिने बताइएको छ। यस्तै नेपाल विद्युत प्राधिकरणलाई उत्पादन प्रसारण र वितरण र तथा व्यापारका छुट्टा छुट्टै कम्पनीमा विभाजन गरी पुनर्संरचना गर्ने घोषणा गरिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापारमा प्रवेश खुल्ला गरिने बताइएको छ। विदेशी लगानी आकर्षित गर्न सरकारले लगानी स्वीकृति, मुनाफा फिर्ता, पूँजीगत लाभकर र लेखांकन प्रक्रियालाई स्वचालित तथा सरल बनाउने घोषणा गरेको छ। विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संस्था र बहुराष्ट्रिय कम्पनीका शाखालाई आवास प्रायोजनका लागि अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गरिने भएको छ। नेपाली नागरिकलाई विदेशमा लगानी गर्न सहज बनाउने नीति पनि बजेटमा समावेश गरिएको छ। पूँजी बजारमा गैर आवासीय नेपाली एनआरएनलाई प्राथमिक तथा जोरसो बजारमा लगानी गर्न खुल्ला गरिने भएको छ। द्वितपत्र बोर्ड र नेपाली स्टक एक्सचेन्जको नियमन तथा सञ्चालन छुट्याइनेछ। कमोडिटी एक्सचेन्ज र साना तथा मझौला उद्यमका लागि छुट्टै शेयर प्लेटफर्म सञ्चालन गर्ने योजना बजेटमा समेटिएको छ। सरकारले विदेशी विनिमय सिन्थितिको केही अंश सार्वभौम सम्पत्ति कोष मार्फत परिचालन गर्ने नीति अघि सारेको छ। वैकल्पिक वित्त सहकरण ऊर्जा बण्ड, डायस्पोरा बण्ड र अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा बण्ड जारी गर्ने घोषणा पनि गरिएको छ। पूर्वाधार क्षेत्रमा मिशन मोड मोडल लागू गरिने भएको छ। आउँदो वर्ष 1,000 किलोमिटर सड़क कालोपत्र, 200 पुल निर्माण तथा पूर्व पश्चिम राजमार्गलाई 5 वर्षभित्र 4 लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा 40 पुल र 5.4 किलोमिटर सुरुङ आउँदो वर्षभित्र सम्पन्न गर्ने घोषणा गरिएको छ। सड़क तथा शहरी विकासतर्फ 2,86,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। काठमाडौँ उपत्यकाका लागि भिजन काठमाडौँ 2040 लागू गरिने भएको छ। अण्डरपास, ओभरपास, भूमिगत विद्युत यातायात, खुल्ला क्षेत्र विकास र विद्युतीय सार्वजनिक बस सहित स्मार्ट अर्बन मोबिलिटी योजना अघि सारिएको छ। पोखरामा विद्युतीय बस मार्फत सार्वजनिक यातायात प्रतिस्थापन गर्ने सार घोषणा गरिएको छ। ब्याङ्किङ क्षेत्रमा बढ्दो खराब कर्जा व्यवस्थापनका लागि विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी विस्थापना गरिने भएको छ। सहकारी क्षेत्रको नियमनका लागि राष्ट्रिय ब्याङ्कको नेतृत्वमा छुट्टै नियामक निकाय बनाइनेछ। स्वास्थ्य क्षेत्रमा 7 प्रदेशका सरकारी अस्पताललाई शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गरिने भएको छ। त्रिवी शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयका रूपमा विकास गरिनेछ। स्वास्थ्य बीमाका लागि 15 अर्ब रूपियाँ विनियोजन गरिएको छ। शिक्षा तथा अनुसन्धान तर्फ विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पूँजीगत खर्चको 1% बजेट सुझाइएको छ। सांसद महावीर पुनले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले अनुसन्धान मुखी अर्थतन्त्रको आधार निर्माण गर्ने संकेत दिएको छ। सामाजिक सुरक्षामा सक्नेले छाड्ने नसक्नेलाई जोड्ने नीति अघि सारिएको छ। दलित विद्यार्थी भत्ता दोब्बर बनाएर मासिक 1000 रूपियाँ पुर्याइएको छ। निजामती कर्मचारी सेना प्रहरी र शिक्षकको सेवा सुविधा निरन्तर वृद्धि गरिने घोषणा गरिएको छ। श्रम क्षेत्रमा श्रमिक र रोजगारदातालाई अनिवार्य श्रम रजिस्ट्रीमा आबद्ध गरिनेछ। श्रम शोषण ज्याला ठगी र श्रम सम्झौता उल्लंघनलाई आर्थिक अपराध सरह कानून दायरामा ल्याइने घोषणा गरिएको छ। ब्याङ्क मार्फत पारिश्रमिक भुक्तानी बीमा र कार्यस्थल सुरक्षालाई अनिवार्य बनाइनेछ। राजस्व प्रशासनलाई प्रविधि मैत्री र करदाता मैत्री बनाइने घोषणा गर्दै सरकारले मूल्य अभिवृद्धि कर भ्याट बहुदर प्रणालीबारे अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने निर्णय गरेको छ। अदालतमा विचाराधीन कर विवाद समाधानका लागि कर रकममा 1% थप तिरे सरकार मुद्दा फिर्ता लिन तयार हुने विषय योजना पनि बजेटमा समेटिएको छ। सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ। साथै सनसेट कानून ल्याउने घोषणा गर्दै पुराना र अप्रभावी कारण स्वत खारिज हुने प्रणाली लागू गरिने भएको छ। उत्पादन तथा निर्यात प्रबन्धनलाई प्राथमिकतामा राख्दै सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि 1 अर्ब 18 करोड़ रूपियाँ विनियोजन गरेको छ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमूलक उद्योगलाई सहुलियत दिइने तथा विश्व बजारमा पहिचान बनाएका नेपाली उत्पादनलाई थप प्रोत्साहन गरिने अर्थमन्त्रीले बताउनुभयो। व्यापार र लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयन ल्याइने पनि बजेटमा उल्लेख गरिएको छ। कृषि क्षेत्रतर्फ सरकारले रासायनिक मल खरिदका लागि 32 अर्ब 46 करोड़ रूपियाँ विनियोजन गरेको छ। यसै गरी लगानी प्रबन्धनका लागि लगानी एक्सप्रेस अवधारणा लागू गरिने र आउँदो 6-3 महिनाभित्र सिंगल रूट प्रणाली कार्यान्वयन गर्ने घोषणा गरेको छ। कम्पनी दर्ता कर श्रम भिसा आवेदन लगायतका सेवाहरू एकीकृत गरी लगानीकर्तालाई सहज सेवा उपलब्ध गराइनेछ। लगानी बोर्डबाट स्वीकृत परियोजनाले अन्य निकायबाट पुनः स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था समेत गरिने बजेटमा उल्लेख छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन थप देशसँग श्रम सम्झौता गरिने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा पठाइने सरकारले योजना गरेको छ। सामाजिक सुरक्षातर्फ सरकारले 1 खर्ब 20 अर्ब रूपियाँ विनियोजन गरेको छ। सरकारले नेपाललाई सड़क बालबालिका मुक्त घोषणा गर्ने लक्ष्य राखेको छ भने सामाजिक विकृतिको अन्त्य गर्नका लागि संघ प्रदेश र पालिका बीच समन्वय गरिने जनाएको छ। बाल सुधार गृहको सुधार समेत गरिने बजेटमा उल्लेख छ। पर्यटन पूर्वाधार तथा क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै सरकारले मध्यपाड़ी पुष्पला लोकमार्ग कर्णाली राजमार्ग भेरी करिडोर तथा रारा जुम्ली फोक्सुण्डो क्षेत्रलाई जड़ीबुटी जलविद्युत पर्यटन तथा खानी जन्य गतिविधिको कर्पोरेशन क्षेत्रका रूपमा विकास गर्ने घोषणा गरेको छ। सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी कालीगण्डकी सभ्यता क्षेत्रलाई गण्डकी चतुर्भुजका रूपमा विकास गरिने भएको छ। सरकारले त्रिवेणी धाम देवघाट रुद्ररोल क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डलाई समेटेर शालिग्राम पथ निर्माण गर्ने योजना पनि अघि सारेको छ। लुम्बिनी मुक्तिनाथ धार्मिक तथा सांस्कृतिक मार्गलाई ध्यान योग बौद्ध बौद्धिक दर्शन तथा हिमाली सांस्कृतिक पर्यटनसँग जोडेर नयाँ पर्यटन पथको विकास गर्ने बजेटमा उल्लेख गरिएको छ। भूमि प्रशासनलाई डिजिटल र सहज बनाउने उद्देश्यसहित सरकारले 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। घर जग्गा खरिद बिक्री सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरिनेछ जसबाट रोक्का फुकुवा खरिद बिक्री तथा राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। सरकारले भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ। स्वास्थ्य क्षेत्रतर्फ सरकारले स्वास्थ्य बीमाको सर्वव्यापीकरण गर्दै आउँदो 3 वर्षभित्र 90% नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने तथा छरिएका स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गरी एकल भुक्तानी प्रणाली लागू गर्ने बजेटमा उल्लेख गरेको छ। यसबाट नागरिकको व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कमी आउने सरकारको अपेक्षा छ। सुशासन तथा प्रशासन सुधार अन्तर्गत सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड प्रणाली लागू गरिने भएको छ। बजेटमा चुरोटमा 10%सम्म कर बढ़ाइएको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी राजपाका वरिष्ठ नेता वारेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको पहिलो बजेटबारे विपक्षी दलका नेताहरूले आकार ठूलो भए पनि वास्तविक बजेट नभएको टिप्पणी गरेका छन्। अर्थमन्त्री डाक्टर सोनी मार्गीले शुक्रबार सदनको संयुक्त बैठकमा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट ल्याएका थिए। पूर्व अर्थमन्त्री समेत रहेका नेकपाका नेता वर्षमान पुनले शाह नेतृत्वको सरकारले ल्याएको बजेट आकारमा ठूलो भए पनि फुलेको बजेटका रूपमा टिप्पणी गरेका छन्। यो अवास्तविक बजेट फुलेको बजेट हो। पुलले भने छूट अनुदान र सामाजिक सुरक्षाको कुरा गर्नुभएको छ र यो राम्रो हो तर स्रोतले धान्दैन। त्यस्तै उहाँले बजेट वितरणमुखी देखिएको भन्दै कहीँ न कहीँ स्थानीय चुनाव लक्षित देखिएको बताउनुभयो। बजेट वितरण गरेपछि कहीँ न कहीँ वितरण गरेपछि जनमत बढ़ाउन सकिन्छ कि भन्ने मनोविज्ञान छ। पुलले भन्नुभयो कृषि क्षेत्रको सुधारमा उल्लेखीय कार्यक्रम आएन। युवा स्वरोजगार उद्यमशीलता उल्लेखीय कार्यक्रम ल्याउन बजेट चुकेको छ। त्यस्तै उहाँले मध्यवर्ग खुशी हुने खालको बजेट भए पनि स्रोतको सुनिश्चितता नभएको बताउनुभयो। विगतका दलहरूले ऋण लिएर देश चलाए भन्नेहरूले ऋण लिएर घिउ खाने बाचा गरेको छ। उहाँले भन्नुभयो प्याकेजिङ मात्र राम्रो छ। त्यसैले नेकपा एमालेका सांसद गुरू बरालले बजेट कार्यक्रमले आधारभूत वर्गका अवसर प्रदान गर्ने योजना कार्यक्रममा नसमेटेको बताउनुभयो। मध्यम वर्गको उद्यमशीलता विकास गर्न ढोका खोल्न सकेको छैन। बरालले भन्नुभयो मिशन मोड सनसेट मातृभूमि च्यालेन्ज फण्ड संस्था विषयको प्रबन्ध गरेको छैन। उहाँले ग्रे लिस्टबाट कसरी हटाउने भनेर अर्थमन्त्रीले भन्न नसकेको भन्दै मरिन डाइभर्सन सिंचाईको समय बढ़ाएको बताउनुभयो। धितोमा ऋण दिन सकारात्मक छ तर 3 वर्षभित्र 90% नेपालीलाई स्वास्थ्य बीमा निजी क्षेत्रबाट कटौती गरेको छ। उहाँले भन्नुभयो भार व्यवस्थापन सामाजिक सुरक्षा क्षेत्रबाट सरकार पछि हटेको छ। साथै बरालले सुकुम्बासी समस्या समाधान गर्न सरकारको कार्यक्रम नै नआएको बताउनुभयो। प्रमुख प्रतिपक्षीय दलका प्रमुख सचेतक निष्कल राईले बजेटमा कर परिवर्तनको नीतिले उद्योगीलाई संरक्षण खर्च कटौती जस्ता उचित भए पनि सर्भिस डेलिभरी प्रभावित हुन सक्ने बताउनुभयो। उहाँले वैदेशिक ऋण अहिलेसम्मकै धेरै भएको भन्दै प्रत्येक नेपालीको टाउकोमा ऋणको भार 1,20,000 भन्दा बढ़ी हुने बताउनुभयो। आकार बढ़ेको छ, स्रोत सुनिश्चित छैन। आर्थिक मात्र होइन राजनीतिक रूपमा पनि बजेट चुकेको छ। उहाँले भन्नुभयो राप्रपाकी सांसद खुशबू ओलीले बजेट विकासको औजार बन्छ भन्नेमा शंका गर्न सकिने बजेट आएको बताउनुभयो। बजेट महत्वाकांक्षी छ तर सरकारलाई शंकाको लाभ दिनुपर्ने हुन्छ ओलीले भन्नुभएको छ। यता सरकारले मध्यपाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माणलाई निरन्तर दिने आगामी आर्थिक वर्षको बजेटमा ₹1,83,00,000,000 विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगले संघीय संसदको संयुक्त बैठकमा हिजो आर्थिक वर्ष 2083-84 को वार्षिक आय व्यय प्रस्तुत गर्दै सोका जानकारी दिनुभएको हो। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारमा हरियाली प्रबन्धनका लागि ₹4,19,00,000,000 विनियोजन गरेको बताउनु भएको छ। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माणलाई प्राथमिकता दिने सरकारको योजना छ। त्यस्तै जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण सम्पन्न गर्न आवश्यक सोच विनियोजन गरिएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले हालसम्म सड़क सञ्जालमा जोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कको जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउने बताउनु भएको छ। त्यसै गरी नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच पुर्याउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलिङ्गे पुल निर्माण गर्न ₹5,14,00,000,000 बजेट विनियोजन गर्नुभएको छ। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्जाल पहिलो चरणमा झापाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सरसाललाई बिक्री वितरण गरिने पनि उहाँले बताउनु भएको छ। यता नेपाल सरकारले आगामी आर्थिक वर्ष 83-84 को बजेट मार्फत पर्यटन क्षेत्रलाई अर्थतन्त्रको सुधारको सम्भाव घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि भिजिट नेपाल 2085 र नेपाल आरोग्य वर्ष 2027 जस्ता ठूला अभियानदेखि वैवाहिक र खगोलीय पर्यटनसम्मका जस्ता कार्यक्रमहरू समेटिएका छन्। सधैँको बजेट झै यो पटक पनि पर्यटन प्रबन्धन भन्दै विभिन्न वर्षहरू घोषणा भएका छन्। बजेटमा सरकारले 2 वर्षलाई विशेष वर्षको रूपमा मनाउने घोषणा गरेको छ। बजेट अनुसार सन् 2027 नेपाल आरोग्य वर्षका रूपमा मनाइन्छ, जसले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। त्यसै गरी भिजिट नेपाल वर्ष 2085 सफल कार्यान्वयनका लागि आगामी आर्थिक वर्षदेखि नै सदन तयारी शुरू गर्ने बजेटमा उल्लेख छ। राष्ट्र स्वतन्त्र पार्टीका चुनावी सभामा घोषणा गरे अनुसार नै जनकपुरलाई विश्वकै प्रमुख विवाह गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने योजना बजेटमा समावेश भएको छ। यसका लागि विवाह प्रायोजनका लागि आउने विदेशी पर्यटकहरूलाई भन्सार प्रक्रियामा सहजीकरण गर्ने र उनीहरूले ल्याउने सामानको धरोटी फिर्ता प्रक्रियालाई स्वचालित बनाउने विशेष व्यवस्था गरिएको बजेटमा उल्लेख छ। यस्तै पर्यटनमा विविधीकरण ल्याउन सगरमाथा आधार शिविरमा खगोलीय पर्यटन प्रबन्धन गर्न अब्जर्भेटरी केन्द्र स्थापना गरिनेछ। बजेटले निर्माणबाट निर्माण पथ र शालिग्राम पथ जस्ता एकीकृत पर्यटकीय सर्किटहरूको विकासमा जोड़ दिएको छ। लुम्बिनीदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलहरूलाई समेटेर निर्माण पथको विकास गरिनेछ। साथै त्रिवेणी धाम देवघाट रूरू क्षेत्र र आगबेनी र मुक्तिनाथलाई एकीकृत गरी शालिग्राम पथ निर्माण गरिने बजेटमा उल्लेख छ। सरकारले मुस्ताङ र मनाङका 200 वर्षभन्दा पुराना ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउने र कपिल वस्तुको तिलौरा कोट जनकपुर धाम र गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने बजेटमा उल्लेख गरेको छ। हवाई क्षेत्रमा नेपालको प्रतिष्ठा सुधार्न सरकारले युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निस्कन विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निजगढ़ विमानस्थलको निर्माण मोडालिटी टुङ्गो लगाउने र भरतपुर विमानस्थलमा रातिकालीन उडान सञ्चालन गर्ने बजेटमा उल्लेख छ। साथै पहाड़ी क्षेत्रमा आधुनिक हिल स्टेशनहरू निर्माण गर्ने र 6000 मिटर भन्दा अग्ला र हालसम्म नामाकरण नगरिएका हिमालहरूको नामाकरण गरी आरोहणका लागि खुल्ला गरिनेछ। पदयात्री र आरोहीहरूको सुरक्षाका लागि भरपर्दो आकस्मिक उद्धार प्रणाली विकास गर्ने मन्त्री वागेले घोषणा गर्नुभयो। त्यस्तै निजी क्षेत्रलाई पर्यटनमा आकर्षित गर्न उच्च मूल्यको पर्यटन क्षेत्र पर्यटक लक्षित रिसोर्ट र होटल निर्माणमा भौतिक तथा वित्तीय प्रोत्साहन गरिने भनिएको छ। पर्यटन क्षेत्रका लागि दीर्घकालीन स्थिर ब्याज दरमा कर्जा प्रवाहको नीतिगत व्यवस्था गरिएको छ। सामाजिक समावेशितालाई ध्यानमा राख्दै मधेस कर्णाली र सुदूरपश्चिमका सदन दलित बस्तीहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नमूना होमस्टे कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठौरी घोषणा र शुल्क भुक्तानी अनलाइनबाटै गर्न सकिने गरी प्रणाली सुधार गर्ने बजेटमा उल्लेख छ। यसले भारत लगायत छिमेकी मुलुकबाट आफ्नै सवारी साधनमा आउने पर्यटकलाई सहज हुने सरकारको विश्वास छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ? कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 51 27 14।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
16: काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। मनसून शुरू नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ। शुक्रबार बिहान पोखरा महानगरपालिका 3 नदीपुर स्थित बाल मन्दिर स्कूलको गेट अगाडि मुख्य सड़कसँगै एउटा घरको आँगन र केही भाग भासिएको छ। बिहानको समयमा अचानक जमिन भासिएर करिब 10 मिटर जति भ्वाङ गरेको थियो। त्यस क्षेत्रमा पोखराका लागि खानेपानी वितरणका लागि बछाइएको पाइप समेत फुटेकाले अझै खतरा बढ़ेको स्थानीयको भनाइ छ। सो क्षेत्रमा पटक पटक जमिन भासिँदा स्थानीय चिन्तित परेका छन्। मुख्य सड़क नै भ्वाङ परेपछि सहरी आगमनका लागि वैकल्पिक बाटो हिजो अप्नाइएको थियो। सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आर्थिक वर्ष 83-84 को बजेटको आसन मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाका विस्तारमा गरिने बताएको छ। बजेट भाषणका क्रममा उहाँले प्राकृतिक चिकित्सा वैकल्पिक उपचार पद्धति तथा आयुर्वेद सेवालाई प्रवर्धन गर्ने नीति अनुरूप पोखरामा सुविधा सम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने उल्लेख गरेको छ। सरकारले सञ्चालनमा चुनौती देखिएपछि आगामी आर्थिक वर्ष 83-84 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन निजी क्षेत्रसँगको सहकार्यमा गर्ने भनेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत ती विमानस्थलहरूको प्रभावकारी सञ्चालनका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने घोषणा गरेको छ। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी पनि आगामी 6 महिनाभित्र टुङ्गो लगाउने बताएको छ। सरकारले हवाई पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्ने, सुर्खेत विमानस्थल विस्तार गर्ने तथा मुग र दाङका विमानस्थलको स्थिरोन्नति गर्ने योजना अघि सारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थिरोन्नतिका लागि 1,53 करोड़ रूपियाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि संस्कृति पर्यटन तथा क्षेत्रमा 7,34 करोड़ रूपियाँ र नागरिक उड्डयन क्षेत्रमा 2,93 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ। पर्यटन प्रबन्धन अन्तर्गत लुम्बिनी क्षेत्रको पूर्वाधार विकासका लागि 83 करोड़ रूपियाँ सुझाइएको छ। तिलौराकोट देवदह र रामग्रामको विकासलाई प्राथमिकतामा राख्दै जनकपुरलाई विवाह गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरिने भएको छ। तिलौराकोट जनकपुर धाम र गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने बजेटमा उल्लेख गरिएको छ। मुस्ताक र बनाङका 200 वर्षभन्दा पुराना बौद्ध गुम्बा संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने पनि बताइएको छ। पर्यटन विविधीकरण अन्तर्गत पहाड़ी क्षेत्रमा हिल स्टेशन विकास, ग्रेट हिमालयन ट्रेल लगायतका रणनीतिक पदमार्गको स्थिरोन्नति तथा अन्तर्राष्ट्रिय प्रबन्धन गरिने भएको छ। नामाकरण नभएको 6,000 मिटर भन्दा अग्ला हिमालहरूको मौलिक नामाकरण गरी अन्तर्राष्ट्रिय बजारमा प्रबन्धन गरिने सरकारको योजना छ। स्थानीय पर्यटन प्रबन्धनका लागि गण्डकी प्रदेशमा साइकल ट्रेल निर्माण तथा मधेस गण्डकी र सुदूरपश्चिमका दलित बस्तीमा नमूना होमस्टे सञ्चालन कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। एक सातामा नेपाल चीन उत्तरी कोरला नाकामा हुँदै चिनिया कम्पनीका 614 विद्युतीय सवारी साधन ईबी नेपाल भित्रिएका छन्। कोरला नाका स्थित लोमानथाङ गाउँपालिका भन्सार कार्यालयका अनुसार यही 7 डेटदेखि 15 गतेसम्म कोरला नाका हुँदै नेपालतर्फ 614 ईबी नेपाली भित्रिएका हुन्। भन्सार कार्यालयका प्रमुख विद्युत चुडालका अनुसार कोरला नाकामाका हुँदै चीनबाट पठाइरहे गरिएका विद्युतीय सवारी साधन मध्ये 614 ईबीको भन्सार जाँचपास भइसकेको छ। नेपाल भित्रिएर भन्सार जाँचपास भइसकेका विद्युतीय सवारी साधन बीवाईडी कम्पनीको रहेका उहाँले जानकारी दिनुभयो। चिनिया कम्पनी मार्फत बनेका त्यस्ता विद्युतीय सवारी साधन कति संख्यामा नेपाल भित्रिँदैछन् भन्ने यकिन जानकारी प्राप्त नभएको भन्सार प्रमुख चुडालले बताउनु भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। हिजो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विश्वास व्यक्त गर्नुभएको हो। उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षमा मूल्य अभिवृद्धि दर 6% सीमित राख्ने पनि बताउनु भएको छ।

अब खेलकुदको समाचार, सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 अर्ब बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी वाग्रेले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताको 10 फुटबल रंगशालालाई फ्लडलाइट सहितको स्तरोन्नति गर्ने बताउनुभयो। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने अर्थमन्त्री वाग्रेले बताउनु भएको छ। काजिकिस्तानलाई हराउँदै इरानले काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको फाइनलमा इरानले काजिकिस्तानलाई 3-1 सेटमा हरायो। इरानले पहिलो सेट 25-18, तेस्रो सेट 25-15 र चौथो सेट 25-21 जित्यो। काजिकिस्तानले दोस्रो सेट 25-19 जितेको हो। यो सँगै विजेता बनेको इरानले स्वर्ण र उपविजेता बनेको काजिकिस्तानले रजत पदक जितेका छन्। हिजै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजक भएका पछाल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदक विन भएको हो। प्रतियोगितामा 8 टोली सहभागी थियो। समूह एमा नेपाल, भारत, काजिकिस्तान र मालदिव तथा समूह बीमा इरान, काजिकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। अब आजको मौसम, आज हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमीदेखि पूर्वसम्म नेपाल नजिक रहने न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकीमा मनाइयो गणतन्त्र दिवस। प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रका व्यक्ति सम्मानित। सरकारले ल्यायो 21 अर्ब 24 अर्बको बजेट। 21% बढ्यो कर्मचारीको तलब। बजेटबाट विपक्षीको प्रश्न, स्रोत कहाँबाट जुटाउने भन्ने संशय। मध्यपाड़ी लोकमार्गका 12 स्थानमा शहर निर्माण गर्न बजेट विनियोजन। पर्यटनमा बजेट शालिग्राम पथदेखि सगरमाथामा खगोलीय पर्यटनसम्म। पुरानो नाकाबाट 1 सातमा 614 विद्युतीय गाड़ी। भित्रिय आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने लक्ष्य। र काबा महिला भलिबल च्याम्पियनसिपको उदाई इरानलाई। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्ग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो संसार ब्लेजिन अहिले 9 बजे खबर सङ्ग्रह अघि छ। हामीसँग सफलताको पाइलामा केही बेर हुँदा सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32 गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581।
10: 98165-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: our size for the most.
1: यो जीवन एउटा भाँडो हो, यदि यो भाँडोमा वास्तविक प्रेम राखिएको छ भने साँच्चै नै यो भाँडो त्यो प्रेमको उज्यालोले चम्कनेछ।

0: Umangga.
1: मरे पछि के होला? जुन जीवन पाइएको छ, जो जीवित छन्, यसमा के हुनेछ? यो कुराको उनीहरूलाई कुनै महत्व छैन। मरे पछि के होला? अहिले मरेका छैनन्, किनकि यो मन हो र मनको यस्तै बानी छ। यस्तो यस्तो ठाउँमा लैजान्छ कि नसोध्नुहोस्। यस्तो यस्तो ठाउँमा यस्ता यस्ता विचारहरू आउँछन् मानिसहरूको दिमागमा कि जसको कुनै सीमा नै छैन। यस्तो किन छ, यस्तो किन छ, यहाँ किन छ, त्यस्तो किन छ। यदि एक मिनटका लागि यी सारा चीजबाट निस्क्यौं र हेर्यौं कि के छ,

0: कतिपय मानिसहरू छन् जो योजनामा व्यस्त छन्। कस्तो हुनु पर्छ मानिस, कस्तो हुनु पर्छ समाज, कस्तो हुनु पर्छ तर कस्तो छ मानिस, के हो, के हो मानिस? एक तरिकाले हेर्दा त ऊ वास्तवमा माटो हो र त्यो माटोमा 70% पानी छ र यो पानी बोल्छ पनि, हल्लिन्छ पनि, हिँड्छ पनि। हेर्नुहोस्, कतिपय मानिसहरू छन् जसले यस्तो भन्छन्, म पानीमा हिँडेर देखाउँछु, म पानीमा हिँडेर देखाउँछु। जब उसले देखाउँछ त हेर्नेहरूले ताली बजाउँछन्, मानिसहरूले भन्छन् चमत्कार भयो। तर यो पानी 70% पानी जमिनमाथि हिँड्दछ तर यसलाई कसैले चमत्कार सम्झिँदैन। पानी बग्छ तर यसलाई कसैले चमत्कार मान्दैन। सबै थोक उल्टो भयो नि। जहाँ ध्यान हुनु पर्थ्यो, के छ, ध्यान गयो कता, के हुनेछ, यो कुराको मानिसलाई कति चिन्ता हुन्छ। के होला भोलि, के होला पर्सि, के होला एक महिनापछि, के होला एक वर्षपछि, के होला मेरो छोराको, के होला मेरी छोरीको, के होला मेरो परिवारको, के होला मेरो नोकरीको, के होला मेरो अवकाशको, के होला। र जो राजा थिए इजिप्टमा धेरै हजारौं वर्ष पहिला, उनीहरूले के सोचेका थिए भने जब उनीहरू मर्नेछन्, मरेपछि उनीहरूलाई के हुनेछ। र कतिपय देशमा त के प्रथा थियो भने कि जब राजा मर्थे, उनका सारा घोडा, हात्ती, नोकर, चाकर राजासँगै गाडिदिन्थे ताकि अर्को जन्ममा यी सारा मानिसहरू, सारा चीज, हात्ती, घोडा, रथ, धन, यी सबै उनैले पाउन्। अब बुझ्नुपर्ने कुरा के हो भने ती सारा चीजहरू त अहिले पनि यही छन्। जुन धन उनले पछिल्लो जन्ममा पाउनु पर्थ्यो पाएनन्। र कुरा के हो भने एक वर्षको कुरा होइन, दुई वर्षको कुरा होइन, दस वर्षको कुरा होइन, त्यसको त हजारौं वर्ष बितिसक्यो, हजारौं वर्ष बितिसक्यो। तैपनि त्यस्तो भएन जुन ती मानिसहरूले सोचेका थिए कि हुनेछ। तर यो कुरा स्पष्ट भएपछि पनि मानिसले यो कुरालाई बुझ्न चाहँदैन, यो कुरालाई स्वीकार गर्न चाहँदैन। ध्यान त्यसमा दिनुहोस् जुन भइरहेको छ। यदि त्यसमा ध्यान दिएन जुन भइरहेको छ र ध्यान केवल त्यसैमा दिएको छ, के होला? यो त आफैमा स्पष्ट कुरा छ कि जे हुनेछ त्यो त राम्रो हुने छैन। आएका थियौ, जानेछौ, र जे हुनु छ त्यो अहिलै हुन्छ, र जे भइरहेको छ यसमा कति आनन्द छ, यसमा कति आनन्द छ मानिसहरूलाई त थाहै छैन। आनन्दका लागि कसैले यो गर्छ, कसैले त्यो गर्छ, कहिले यता घुम्छ, कहिले त्यता घुम्छ, कहिले यस्तो गर्छ, कहिले त्यस्तो गर्छ। तर सबभन्दा ठूलो कुरा छ कि जब मानिस अन्तर्मुख हुन्छ र त्यस चीजको अनुभूति गर्छ जुन उसकै भित्र रहेको छ, के शान्ति। शान्ति के हो? ती अविनाशीको अनुभूति गर्नु। सबै कुरा शान्त हुन्छ, त्यस पश्चात त्यो चाहना नै रहँदैन, यता दौड्यौं, उता दौड्यौं, यो गरूं, त्यो गरूं। अब जस्तो तपाईँ हेर्नुहोस् भमरालाई, त यता गइरहेको छ, उता गइरहेको छ, यसो गरिरहेको छ, त्यसो गरिरहेको छ, यता उडिरहेको छ, उता उडिरहेको छ। तर जब उसले त्यो फूल भेट्टाउँछ जसमा रस छ, त्यसमाथि बसेर शान्तिसँग त्यसको रसलाई उसले स्वीकार गर्छ, उसले त्यसको रस पान गर्छ, त्यस पश्चात उसलाई यताउता जाने आवश्यकता छैन। जबसम्म त्यहाँ रस छ र उसले पियो, शान्त हुन्छ, पाक्छ, उसको पाक पनि चलिरहेको छैन, आरामसँग बसेर त्यसको सेवन गर्यो, त्यसको आनन्द लियो, तपाई पनि त त्यो मौरी जस्तै हुनुहुन्छ। तपाईलाई पनि त्यो रस चाहिएको छ र त्यो कहाँ पाइन्छ? त्यो पाइन्छ अविनाशी रूपी फूलमा। तपाई पनि आफ्नो प्वाख फटफटाइरहनु भएको छ, उड्ने कोशिश गरिरहनु भएको छ, यताउता गइरहनु भएको छ, र जबसम्म त्यो फूल तपाईले पाउनुहुन्न तबसम्म तपाई सन्तुष्ट हुनै सक्नुहुन्न, र जबसम्म तपाई सन्तुष्ट हुन सक्नुहुन्न तब शान्ति कसरी प्राप्त हुन्छ? मानिसहरूका लागि यो त छ नि, यदि एकपटक शान्ति पाइयो भने धेरै भयो। होइन, प्रत्येक दिन त्यो अविनाशीको अनुभव गर्नुपर्छ, हरेक दिन उनको दर्शन गर्नुपर्छ, प्रत्येक दिन उनलाई स्मरण गर्नुपर्छ, तब मात्रै यो जीवनमा जसलाई एकाग्रता भनिन्छ त्यो हुन्छ, ताकि तपाईँ यताउता नभड्किनुहोस् र आफ्नो जीवनमा बुझ्नुहोस् कि वास्तवमा तपाईँ कति भाग्यशाली हुनुहुन्छ।
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01-590-1765 र 98-43-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यौ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुहोस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तरसंवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: हाम्रो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामीले हिजो सरकारले प्रस्तुत गरेको बजेटलाई बजेट भाषणलाई प्रस्तुत गर्नेछौ। हिजो मात्रै सरकारले चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमानको तुलनामा 25.2% आकार बढ़ाएर बजेट ल्याएको छ। कुल बजेट 21.24 अर्ब 34 करोड़ 44 लाख रहेको छ। त्यसमा चालू खर्चतर्फ 12.70 अर्ब 58 करोड़ रहेको छ भने पूँजीगत खर्चतर्फ 4.31 अर्ब 10 करोड़ रहेको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ 4.22 अर्ब 64 करोड़ रहेको छ भने त्यस्तै वैदेशिक अनुदान तर्फ 61.74 अर्ब रहेको छ। राजस्वतर्फ 14.05 अर्ब 31 करोड़ रहेको छ भने आन्तरिक ऋणतर्फ 4.10 अर्ब रहेको छ। वैदेशिक ऋणलाई 2.47 अर्ब 28 करोड़ समेटेर बजेट ल्याएको छ। बजेटमा के विषयहरू समेटिएका छन् ती कुराहरूमा हामीले आज जस्ताको तस्तै प्रस्तुत गर्न गइरहेका छौं।

उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पब्लिक पार्टनरशिप मोडल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौ। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौ। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौ। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभि एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउनेछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्छ। त्यसको योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बाल बालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1,000 रूपियाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौ। पुष मशान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौ। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीट, पूँजी र सञ्जालको सदुपयोग गर्नेछौ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौ।
भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को दुई वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौ। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौं। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करिब 1000 किलोमीटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमीटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकड़बेट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि रु 37.46 अर्ब विनियोजन गरेको छु। काठमाण्डु तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरूङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि रु 17.64 अर्ब विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि रु 4.65 अर्ब विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि रु 9.87 अर्ब विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरूङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि रु 6.55 अर्ब विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 वटा कोरिडोरका लागि रु 6.25 अर्ब विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न रु 1.35 अर्ब विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरूङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु।
मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डु चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौ। खुरकोट चियाबारी थानकोट चितलाङ मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत चोक सुधार सड़क रेखांकन क्रैश ब्यारियर र डिवाइडर जडान तथा मरमतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि रू 2,46,00,00,000,000 विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डु तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाण्डु उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मरमत सम्भार गरी धूलो मुक्त एवं खाल्टा खुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मरमत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28,52,00,00,000,000 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू 3,17,00,00,000,000 विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त शहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रू 1,83,00,00,000,000 विनियोजन गरेको छु। देशका प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रू 4,19,00,00,000,000 विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौ। जाजरकोट तथा रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोड़िएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड़ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न रू 5,14,00,00,000,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौ। सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286,48,00,00,000,000,000 विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेशमा अधूरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न रू 2,50,00,00,000,000,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङरी र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि आयोजनाका लागि रू 7,26,00,00,000,000,000 विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक धरान इटहरी वीरगंज र हेटौडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रू 2,34,00,00,000,000,000 विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डु उपत्यकाको सल्लागारी कोडकू धोबीघाट गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि रू 3,46,00,00,000,000,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी बेलौरी टाउन बजार बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ रू 37,17,00,00,000,000,000 विनियोजन गरेको छु।
स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौं। निर्माणाधीन तनहु जलाशयुक्त आयोजना माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौं। 1061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 900 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौं। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 1200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौं। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौं। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न रू 70 अर्ब विनियोजन गरेको छु। हेटौडा ढल्केबर इनरुवा 400 केवी प्रसारण लाइन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केवीका नयाँ खिम्ती बारविसे काठमाण्डू र हेटौडा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौं। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौं। ढल्केबर मुजफ्फरपुर सीतामढ़ी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ़ मोतिहारी र चिलिमे हब केरूङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गर्नेछौं। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौं। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौं। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौं। सुक्खायामको पीक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौं। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढ़ाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि रू 85 अर्ब 54 करोड़ विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउनेछौं। यसबाट खेतीयोग्य सिंचित जमीनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौं। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमीनमा सिंचाईको सुविधा पुर्याउनेछौं। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढ़ाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौं। यी आयोजनाका लागि रू 5,63 अर्ब विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौं। यसका लागि रू 2,55 अर्ब विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि 2,98 अर्ब विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरीन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न रू 53 करोड़ विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौं। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौं। वृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड़कापथ
सिंचाई आयोजनाबाट 2380 हेक्टर जमीनमा थप सिंचाई उपलब्ध गराउन रू 1,21,00,000,000 विनियोजन गरेको छु। नौमुरे बहुद्देश्यीय सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मरमत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ चन्द्र नहर कमला नारायणी गण्डक कोशी पम्प लगायतका सिंचाई प्रणालीको मरमत सम्भार तथा पुनर्स्थापनाका लागि रू 44,00,000,000,000 विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रू 1,83,00,000,000,000 विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रू 80,00,000,000,000 विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौ। महाकाली कर्णाली नारायणी कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रू 33,00,00,000,000 विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि रू 5,93,00,00,000,000,000 विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय सम्माननीय अध्यक्ष महोदय खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै

कम्तीमा 2000 क्षमताका इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौं। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौं। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौं। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौं। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4.3 अर्ब विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8 अर्ब 60 करोड़ विनियोजन गरेको छु। संगीत कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौं। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था

0: times.
1: नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्यातिप्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौं। यस अन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाण्डु इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पूँजीगत अनुदानका लागि ₹32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर र पोखरास्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौं। मधेस प्रदेशस्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौं। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौं। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौ। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौ। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौ। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपड़ी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रू 31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ रू 2 अर्ब 27 करोड़ विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रू 32 अर्ब 46 करोड़ पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रू 2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाजो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौ। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौ। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रू 36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौ। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौ। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रू 2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयर हाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौ। पशु पंक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रू 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौ। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौं। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौं। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौं। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौं। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्राण्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तोरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौं। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौं। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौं। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौं। खप्तड बढ़ीमालिका, शुक्लाफाटा, काँक्रे विहार, पञ्चकोशी रारा, ठाकुरद्वार, स्वर्गद्वारी, रूरू क्षेत्र, देवघाट, मुक्तिनाथ तिलिचो, कालिचोक, जुगल, गोसाईकुण्ड, सखडा, धनुषाधाम, गढ़ीमाई, हलेसी, चतरा, पाथीबरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौं। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड, रामारोशन, बढ़ीमालिका, बुढ़ी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाड़ी पर्यटन पदमार्ग डाफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीबरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास, छाद्दी बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रूट निर्माण गर्नेछौं। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौ। दलित समुदायको परम्परागत मौलिक सिप कला तथा पेशाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार,
रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्निङ माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौ। श्रम तथा रोजगार क्षेत्रमा रू 3,63,00,00,00,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न रू 22,00,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि रू 65,00,00,000,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौं। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्ड सहित डिजाइन निर्माण र मरमत गर्न रू 50,00,00,000,000,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रू 1,18,00,00,000,000,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू 8,31,00,00,000,000,000,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ़ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौ। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मंचहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौ। क्षेत्रीय सन्निकटताका लागि सुदृढ़ कूटनीति अगाडि बढ़ाउनेछौ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौ। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौं। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौं। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्यांकन गराउनेछौ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मशिन, रेफ्रिजरेटर, भ्याक्युम क्लिनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौ। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौ। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क ₹10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौ। धितोपत्र बजार व्यवस्थापन र कसूर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
सुशासन स्वार्थको द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौ। कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक सम्वादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौ। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34,00,000 विनियोजन गरेको छु।
कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड़ बेहोर्दा रु 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रु 61 अर्ब 50 करोड़ र स्थानीय तहका लागि रु 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4 अर्ब 60 करोड़ र रु 8 अर्ब 93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3 अर्ब 82 करोड़ र रु 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39 अर्ब 72 करोड़ र रु 206 अर्ब 8 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिइएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु।
यस्ता सवारी साधनको स्वदेशमा उत्पादन चार्जिङ स्टेशन निर्माण ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेशन कार्यलाई प्रोत्साहित गरिनेछ आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानून ल्याउनेछौं राजस्व प्रशासनमा आधुनिकीकरण राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौं वार्षिक रू 10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ पेपरलेस फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ कर विवरण बुझाउने भुक्तानी गर्ने फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी कवाड़ी लगायत बहुकर लिन पाइने छैन प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनु पर्ने व्यवस्था गर्नेछौ असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौ कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ़ पारदर्शी र यथार्थपूर्वक बनाउनेछौ भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ कर सहुलियत छूट तथा सुविधा नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैछारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्यांकन सम्मको रकममा पूँजीगत लाभ कर नलाग्ने व्यवस्था गरेको छु कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु कर परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ सम्माननीय सभामुख महोदय सम्माननीय अध्यक्ष महोदय आर्थिक वर्ष 2081-82 को यथार्थ खर्च चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु
अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्रसेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पूँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159747 9537325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
6: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, ल ल ल लगिहाल्नु लगि।

0: नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 3 जना घाइते। पोखरामा आईएफआरएस र एनएफआरएसको सम्बन्धी लेखा प्रशिक्षक कार्यशाला हुने, ब्रिटिस प्रोफेसनल कलेज र एसएससी बीच सहकार्य। मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको राष्ट्रपतिको भनाए। नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदै गगन थापाले उद्घाटन गर्ने। र आज सातै प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना। अब सुनु पूरा समाचार। मध्य पहाड़ी राजमार्ग अन्तर्गत आछामको पञ्चदेवल विनायक नगरपालिका 4 स्थित थापा मोडल जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। शुक्रबार साँझ करिब 6:50 बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुर स्थित सतलोक आश्रमको बाप र 01/027/2277 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खसेको थियो। दुर्घटनामा परि गम्भीर घाइते भएका मकवानपुरको हेटौडामा उपमहानगरपालिका बस्ने 41 वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसकारी नगरपालिका 5 का 45 वर्षीय रामप्रकाश थारूको शनिबार बिहान मृत्यु भएको हो। सुर्खेत स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहान 5:30 बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्। दुर्घटना लगत्तै अस्थायी प्रहरी पोस्ट बेलखैतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको रकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो। जिल्ला प्रहरी कार्यालय आछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि गैराति 11 बजे सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको हो। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य 3 जनाको सुर्खेतमै उपचार भइरहेको छ। घाइते उनीहरूमा सिराहा जिल्ला कल्याणपुर नगरपालिका 10 निवासी 27 वर्षका सन्त कुमार शाह शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ। यस्तै बाँके नेपालगंज निवासी जीप चालक समेत रहेका 28 वर्षका राजेन्द्र भीमराज चट्टान गुप्ताको पनि उनको अवस्था पनि गम्भीर भएको छ। यस्तै स्याङ्जा फेरीखोला गाउँपालिका 4 निवासी अर्जुन कुमार पौडेलको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। जीप थापा

कुजेडा तर्फ पनि जाने कच्ची सड़कमा खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय आछामले जनाएको छ। काठमाडौँ स्थित प्यालाटिनमा स्तरको एसएससीए प्रदायक संस्था ब्रिटिश प्रोफेसनल कलेज बीपीसीले गण्डकी प्रदेशका स्थानीय शिक्षकहरूलाई विश्वव्यापी तथा राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डहरूमा दक्ष बनाउने उद्देश्यका साथ एसएससीएसँग सहकार्य गरेको छ। ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको उच्च गुणस्तरीय एसएससीए शिक्षा र विद्यार्थी सफलताका लागि परिचित यस कलेजले पोखरा इभेन्ट सेन्टरमा आईएफआरएस र आएनएफआरएस सम्बन्धी एकाउन्टिङ शिक्षा कार्यशाला आयोजना गर्ने घोषणा गरेको छ। यो कार्यशाला आउँदो 26 जुन 6 तारीकका दिन आयोजना हुने जनाइएको छ। विशेष गरी अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड आईएफआरएस र नेपाल वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएसका क्षेत्रमा भइरहेको तीव्र प्रतिवर्तनलाई ध्यानमा राख्दै उच्च माध्यमिक तहका शिक्षकहरूको प्राविधिक क्षमता सुदृढ गर्ने लक्ष्यका साथ यो कार्यक्रम तय गरिएको हो। पोखरा इभेन्ट सेन्टरको सगरमाथा हलमा जुन 6, 2026 का दिन बिहान 9:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म सञ्चालन हुने यस कार्यशालाका लागि अनलाइन दर्ता लिंक मार्फत सहभागी हुन सकिनेछ। यस महत्वपूर्ण प्राविधिक सत्रको नेतृत्व आईएफएफसीए विक्रान्त आचार्यले गर्नेछन्, जसले आईएफआरएस एनएफआरएस समकालीन एकाउन्टिङ अभ्यास तथा वित्त र व्यावसायिक शिक्षाका नयाँ प्रवृत्तिहरूको गहिरो छलफल गराउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ। महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागेको 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, महिलामाथि हुने सबै प्रकारका विभेद हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको आशा दायित्व हो। घर समाज कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैंगिक समानता प्रवर्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ। राष्ट्रपति पौडेल दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। विक्रम सम्वत 2063 जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्वपूर्ण 4 विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै वर्षेनी जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाइँदै आएको छ। महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैंगिक समानता कायम गर्न विगतमा भएको राष्ट्र तथा अन्तर्राष्ट्रिय प्रयासलाई थप दिवसको अझ सम्मान गर्न र पहिचानका साथ थप ऊर्जा प्रदान गर्न राष्ट्रपति पौडेलको विश्वास रहेको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदैछ। थारू संघको आज शनिबार पहिलो महाधिवेशन गर्ने भएको हो। सभापति गगन कुमार थापाले थारू संघको प्रथम महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह 12-15 बजेबाट शुरू हुनेछ। थारू संघ कांग्रेसको नयाँ भातृ संघ मध्ये पर्दछ। यो संस्थाले 2079 साउनमा मातृ पार्टीको केन्द्रीय कार्य समितिबाट भातृ संगठनको मान्यता भएको पाएको थियो। हाल शिवनारायण महतो गौरूको अध्यक्षतामा थारू संघको केन्द्रीय तदर्थ कार्य समिति रहेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिम न्यूनचापी रेखा स्थानीय वायु तथा पश्चिम रेखा पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापी रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी मधेस बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमाका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चट्टाङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभाग 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै
हामी बिहान 9 बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि पढौं। आसाममा दिव्य दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीनजना घाइते। पोखरामा आईएफआरएस र एनएफआरएस सम्बन्धी लेखा शिक्षक कार्यशाला हुँदै। मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको राष्ट्रपतिको जोड। नेपाल थारू संघको पहिलो महाधिवेशन हुँदै गगन थापाले उद्घाटन गर्ने। र पार्टी जागरण अभियान मार्फत गाउँ पस्दै एमाले, आज पनि विभिन्न ठाउँमा तट्याङ्सेट वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार भेटौँ अहिले 1 बजेको खबर सङ्गालो आउनेछ। हामी छौँ सफलताको पाइलामा, केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नु।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिन कि क्या हो?
9: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 9867-81-234, 9750-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: मैले नि घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठ को झाल झोका अडेल गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 98560325 98086 35480 साथ ही आईएलपीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 98560028104।
0: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: लो नानी दाई बनमा त आगो लागेछ निभाउन जाऊ न।
3: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
4: हाम्रो वन हाम्रो धन डरलोबाट जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: स्टार ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: बाबू म तिमीलाई रोक्दिन तर यति याद राख्नु हामी दुई जनाको प्राण तिमी बाँड्किएको छ छोरा।

0: अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला?
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो तपाईँ र बाबालाई सुखी र खुसी।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साँच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झन होस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई

0: गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
1: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा, सम्पर्क नम्बर 061-570-171।
2: सफलता स्टूडियो टाइम।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेज सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटीभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
8: छानी छानी
1: नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
9: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
10: वा क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
11: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ
10: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9860666642 9860601 कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर
2: अन्य सेवाहरू,
8: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
12: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
13: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
14: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
15: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460285575, 98067 1547, 98560285575।

0: प्रिंटिंग छपाई संबंधी सब काम अब एक ठाम ओम प्रिंट हाउस ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्ल्याक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तुला 98-560-2225 98-560-26-110 यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123
1: भोलि घरमा पूजा छ पूजाका सामग्री केही लिन जान पाएको छैन फेरि महेन्द्र पुल जानु पर्ने होला यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि अहिले त 0 किलोमिटरमा विजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि
1: ए हो र ल त्यसो भए म ढुक्क भएँ ल
3: हजुर हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौराफे सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460-54635 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तर को छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो एरियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15

0: देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Studio time. It's

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

अरुणी बोला झोला तो उपहार अब पिउदिन भो खोया बिर्कियो अब पिउदिन भो खोया बिर्कियो भोलि छोड्छु भन्दा भन्दै सिहन सिक्ने भो

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584, 541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बन्यो भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस। अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050 0615589848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9987285575 9807154 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9857320325 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: दाइ पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856320717 र 9846055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियाले
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116715475।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-5551-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856126 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआउ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी?
1: छोरा स्कुल गएछ, छोरी त बाख्रा चराउने त हो नि।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानि जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र, होइन होला त्यस्तो त।
10: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9857320325 9806535480 साथै आयस र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
2: किन यताउता गर्नु पर्यो पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
3: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा

अगाडि पाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नको लागि मलाई यहाँसम्म बोलायो?
7: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश, तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला।
6: थ्री म्याजिक वर्ड
7: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू एकिनारो जस्तै हुने रहेछन्, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: 여자 사랑만 제 거자 하나.
1: 조니 조니 바바 이긴 주던요 바바.
0: 아니 아미 사회 거자 하나. 레디오 사포다 103.4 메가헤르츠.

अब सफलताको साथमा नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: सुनको दाना पुगेछ
1: छैन
0: छैन त्यहाँ ठूलो ढुङ्ग स्थान छ अरे ढुङ्गा चढाएर पवित्र मनले जे माग्यो त्यही पाउँछ अरे मलाई त्यहाँ जाने ठूलो इच्छा

0: संकल्प
1: नमस्ते म निपेश ढाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: यो खटारले फेरि टेन्सन दिए।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन, कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक, साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार,
7: अन्तर्राष्ट्रिय आदिवासीको हुन् भन्ने पाँचवटा क्राइटेरिया बने,
8: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन, हामीले चाहिँ
9: भाषा कला साहित्य र राजनीति
10: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
11: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ, किनभने भाषामा
12: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
13: अर्थ खेलकुद र विश्व जगतका गतिविधिहरू।
14: नेपाल सरकारले कृषिलाई अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको,
15: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुदमा गाँसिनुपर्छ।
16: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
17: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको साँझ 6 बजेको खबर संगालोमा समाचार कक्षबाट निताको हार्दिक स्वागत छ। गर्मी बढ़ेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा वर्षा भएको छ। आज दिउँसो लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा पनि वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस बागमती

भारतको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसून वर्षा सक्रिय हुन सक्छ। हिमालय तथा उच्च पहाड़ी तराई भेगमा समेत केही दिन मेघगर्जन सहित वर्षा चट्याङ तथा हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभएको छ। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ र हावाहुरीका घटनाहरू बढ़न सक्ने भएकाले सतर्कता आवश्यक रहेको उहाँले बताउनुभएको छ। प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट 453 जना नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गैराती कुशीनगर पुगेर 453 जना नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभएको छ। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखेको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभएको छ। 8 बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो। ती गिरोहको पहिचान नभएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तयार गरेको छ। जेठ 12 आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण जलवायु परिवर्तनसँग जुझ्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला संचालन गठनको निर्णय गर्दै काठमाडौँ घोषणा पत्रको मस्यौदा तयार पारेको छ। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार राजनीतिक सहभागिता परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटेको छ। ईसी मोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेका एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने ईसी मोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरणभूमि रहेको छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताएका छन्। शनिबार नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताएका हुन्। हामीले अहिले नेतृत्वको छुट्टै युनिट बनाएका छौं लिडरशिप एकाडेमी भनेर, जसमा केही दिनमा हामी यसमा खुल्ला आह्वान गर्छौं सभापति थापाले भनेका छन्। 753 पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ, म उम्मेद्वार बन्न चाहन्छु भनेर कोही दोहोरिन चाहनु भएको छ, नयाँ उम्मेद्वार बन्न चाहनु भएको छ, अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना हुनेपर्छ र एउटा कोर्स पूरा गर्नै पर्छ, त्यो कोर्स पूरा गरिसकेपछि मात्रै उम्मेद्वारका लागि योग्य बन्ने उनले बताएका हुन्। त्यहाँ महिला बनाउने हो भने अहिलेदेखि नै बढ़ी भन्दा बढ़ी महिला कोर्समा भर्ना गराउनु पर्यो उनले भनेका छन्। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको पनि सभापति थापाले बताएका हुन्। यसमा सबै लागू पर्ने उनले बताएका छन्। मैले यहाँ बोलिदिए भइहाल्छ भन्ने हुन्न, अहिलेदेखि सबै लाग्नुपर्छ, मेहनत गर्नुपर्नेछ, काम गर्नुपर्छ उनले भनेका छन्। यसका लागि इलेक्सन ब्यूरो बनाएको र त्यसको नेतृत्व पुष्पा भूषालले गरिरहेको उनले बताएका

आउनु समुदायका हिसाबले पनि कांग्रेस यसपटक बढ़ी भन्दा बढ़ी लिएर निर्वाचनमा जाने उनले बताएका हुन्। तनहु म्याग्दे गाउँपालिका एक गुडादी स्थित सड़कमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। बा एक प 927 नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने 69 वर्षीय सम्वर बहादुर राणाभाटको शनिबार दिउँसो मृत्यु भएको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख महिनामा 140 जनामा जटिल आँखा रोगको उपचार गरेको छ। एक महिनाको अवधिमा आँखाको जटिल रोग लागेका 140 जनामा शल्यक्रिया सहितको उपचार गरेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले उक्त एक महिनाको अवधिमा 1420 जना आँखाका बिरामीको ओपीडीमा उपचार गरिएको छ। उनी आँखा विभागका प्रमुख पनि हुन्। पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखाको उपचारमा बिरामीको मन जित्दै आएको छ। अहिले यहाँ दाङ बाहेक रूकुम, रोल्पा, सल्यान, प्युठान सम्मका आँखाका बिरामी सेवाका लागि आउने गरेका छन्। जसले यी जिल्लाका बिरामीले आँखाको समस्या बोकेर काठमाडौँदेखि भारतसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। आँखा रोग विशेषज्ञ डाक्टर रसालीले प्रतिष्ठानमा आँखाको कोटर सम्बन्धी उपचार, आँखाको प्लास्टिक तथा पुननिर्माण, शल्यक्रिया र आँखाको क्यान्सर उपचार जस्ता सेवाहरू विस्तार भएको बताएका छन्। पहिला यी सेवा दाङमा नपाउँदा आँखाका बिरामीहरूलाई काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो, तर अहिले यहाँकै सेवाले त्यो अवस्था अन्त्य भएको छ उनले भनेका छन्। जेएनसी आन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। आन्दोलनका क्रममा पक्राउ परेका सयौं युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेको विषयप्रति उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। विज्ञप्ति अनुसार गत भदौ 23 र 24 गते भएको ऐतिहासिक जेएनसी जनआन्दोलन सुशासन र लोकतान्त्रिक अधिकारका लागि युवाहरूले उठाएको नागरिक आवाज रहेको थियो, तर सो समयमा राज्यले अत्यधिक बल प्रयोग र दमन गर्दा दर्जनौं प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने हजारौं घाइते र सयौं पक्राउ परेका थिए। आन्दोलनमा सहभागी भएकै आधारमा मात्र युवाहरूमाथि 900 भन्दा बढ़ी मुद्दा चलाइएको, करोड़ौंको बिगो र वर्षौं कैदमा गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन्। यो कदम संविधानको धारा 17 द्वारा प्रदत्त विचार, अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शनको स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उनीहरूको ठहर रहेको छ। यसका साथै राज्यको यस शैलीले संविधानको धारा 18, 20, 24, 38 र 39 ले सुनिश्चित गरेका क्रमशः समानता, न्याय, यातना विरूद्धको हक तथा महिला र बालबालिकाको अधिकारको समेत धज्जी ओढ़ाएको विज्ञप्तिमा उल्लेख रहेको छ। यसअघि गत मंगिर 24 गते नेपाल सरकार र जेएनसी आन्दोलनका प्रतिनिधिहरूबीच 10 बुँदे सम्झौता सम्पन्न भएको थियो। त्यसमा भएको थियो। नेपाल राजपत्रमा समेत प्रकाशित उक्त निर्णयको बुधा 2 ग र घमा ज आन्दोलनकारीमाथि 15 दिनभित्र स्क्रीनिङ र छानबिन गरी गम्भीर अपराधमा संलग्न नरहेकाहरूलाई तत्काल हिरासत र थुनामुक्त गर्ने र मुद्दा फिर्ता लिने स्पष्ट प्रतिबद्धता जनाएको थियो, तर सम्झौता भएको महिनौ बितिसक्दा समेत सरकारले यसलाई कार्यान्वयन नगरेकोमा अभियन्ताहरूले आक्रोश पोखेका छन्। सम्झौता कार्यान्वयन नहुँदा थुनुवाका पीड़ित परिवारहरू विगत 18 दिनदेखि माइतीघर मण्डलाको सड़कमा निरन्तर धरना र आन्दोलन गर्न बाध्य भएका छन्। लोकतान्त्रिक राज्य व्यवस्थामा नागरिकको शान्तिपूर्ण असहमति अपराध हुन नसक्ने भन्दै युवाहरूको आवाजलाई दमन, थुना तथा राजनीतिक प्रतिशोध मार्फत दबाउने प्रयासले विधिको शासन तथा मानव अधिकारको मर्ममाथि नै गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा भनिएको छ। जनआन्दोलनसँग एकीयबद्धता जनाउँदै सम्पूर्ण जेएनसी युवा समूहहरूले संयुक्त
संयुक्त रूपमा सरकार समक्ष विभिन्न मागहरू अघि सारेका छन्। उनीहरूले आन्दोलनका क्रममा पक्राउ परेका सम्पूर्ण थुनुवाहरूको तत्काल तथा बिना शर्त रिहाई गर्न र अभिव्यक्ति स्वतन्त्रता एवं राजनीतिक अधिकारसँग जोड़िएका सम्पूर्ण मुद्दाहरू तत्काल फिर्ता लिन माग गरेका छन्। यसका साथै नेपाल सरकार र आन्दोलनकारी पक्षबीच सम्पन्न 10 बुझे सम्झौताको पूर्ण तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ। युवाहरूले आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, गैर न्यायिक दमन तथा मानव अधिकार उल्लंघनका घटनामाथि स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि उठाएका छन्। हिरासत तथा कारागारमा रहेका महिला विद्यार्थी र नाबालिग थुनुवाहरूको अधिकार र सुरक्षाको विशेष सुनिश्चित गरिनुपर्ने तथा भविष्यमा शान्तिपूर्ण आन्दोलनमाथि गैर कानूनी दमन, अत्यधिक बल प्रयोग र राजनीतिक प्रतिशोध नदोहोरिने वातावरण बनाउन सरकारसँग माग गरिएको छ। यी जायज तथा असंवैधानिक मागहरूप्रति राज्य अझै पनि उदासीन रहिरहेकोमा आन्दोलनरत सम्पूर्ण जेएनसी युवा समूहहरू थप सशक्त र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी विज्ञप्ति मार्फत दिएको छ। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति सम्बन्धी उप विदेश मन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि आज साँझ नेपाल आउँदैछिन्। हिजो भारत आइपुगेकी उनी उतैबाट नेपाल आउन लागेकी हुन्। वर्तमान भारत सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो। नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको एसेन्ट समिट 2026 प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आउन लागेकी हुन्। मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोक बहादुर छेत्रीका अनुसार नेपाल बसाईका क्रममा उप विदेश मन्त्री रोजर्सले परराष्ट्र मन्त्री शिशिर खनाल र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिसिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल स्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ 6 गते बिहान 9:10 बजे सगरमाथाको सफल आरोहण गरेका थिए। उनकै सम्मानमा दूतावासले सेभेन समिट ट्रेक्स संघको सहकार्य मा उक्त समिट आयोजना गर्न लागेको हो। बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म चल्ने एक दिने विशेष कार्यक्रममा हिमाल पर्वतारोहण, साहसिक पर्यटन, उच्च हिमालय अनुसन्धान तथा अभियान व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याइने बताइएको छ। स्रोतका अनुसार उप विदेश मन्त्री रोजर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री वीरेन्द्र शाहसँग भने भेट हुने छैन। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
11: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
12: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरापात पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
16: आयो है मासु ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 01165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460-59581,
3: 98165-15475।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: एक किसिमको विश्रामपछि खबर संघालोमा स्वागत छ। अब बाँकी समाचार। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 ज्यान गएको छ, 29 घाइते भएका छन्। पाकिस्तानबाट फर्केको अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मालिक नियाजयका अनुसार 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्कने क्रम बढ़ेको छ। प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट 453 जना नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गैराती कुशीनगर पुगेर 453 जना नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी जनक बहादुर शाहीले जानकारी दिनुभएको छ। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभएको छ। 8 बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रूपन्देही ल्याइएको हो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो। ती गिरोहको पहिचान नभएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलामेन बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार, मध्यमा स्तरका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमहरूलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाइरहेको छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने उहाँको भनाइरहेको छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढ़ाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। अध्यक्ष श्रेष्ठले निर्माण क्षेत्रलाई उद्योगहरूको उद्योग भन्दै यो क्षेत्र चलायमान हुँदा मात्र सिमेन्ट, फलामे, डण्डी र टायर लगायतका सहायक उद्योगहरू फस्टाउने बताउनु भएको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना तथा मझौला उद्योगीलाई कर राहत दिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्न अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकाडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो, जसमा केही दिन खुल्ला आह्वान हुनेछ। 753 पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइरहेको छ। नयाँ उम्मेद्वार र वा दोहोरिने चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाइरहेको छ। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 बालबालिका सहित 18 ज्यान गएको छ, अरू 29 घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू छडेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीले उद्धत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मालिक मलिक नियाजयका अनुसार 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान प्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै यो धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान प्रवासीहरू बोकेको बस र अन्य दुई गाड़ी ठोकिँदा 19 बालबालिका सहित 78 ज्यान गएको थियो। अब आर्थिक समाचार। सरकारले आगामी आर्थिक वर्षका लागि अल्कोहलयुक्त पेय पदार्थमा तोकेको भन्सार र अन्त शुल्क खासै परिवर्तन भएको छैन। आगामी आर्थिक वर्षका लागि सरकारले आर्थिक वर्ष विधेयक 2083 मार्फत बियरको अन्त शुल्क सामान्य बढ़ाएको भए पनि अन्यका हकमा स्थिर राखेको हो। आर्थिक विधेयक 2083 अनुसार 5% माल्टबाट बनाइएको बियर प्रति लिटर 255 रूपियाँ अन्त शुल्क कायम गरिएको छ। त्यसै गरी 5% भन्दा बढ़ी अल्कोहल भएको हकमा पनि सोही रकम कायम गरेको छ। यस्तो बियर अन्त शुल्क 240 रूपियाँ रहेको छ। अब विदेशका समाचार। अमेरिकाको रक्षा मन्त्री पीट हेगसेथले एसियाली राष्ट्रहरूलाई चीनको बढ़दो शक्ति र क्षेत्रीय प्रभुत्वलाई रोक्नका लागि आफ्नै सैन्य खर्च बढ़ाउन आग्रह गरेका छन्। सिंगापुरमा आयोजित सांग्रीला डायलगलाई शनिबार सम्बोधन गर्दै रक्षा मन्त्री हेगसेथले चीनको तीव्र सैन्य विस्तारप्रति आफ्नो धारणा राखेका हुन्। उनले सम्भावित आक्रमण रोक्न र शक्तिको सन्तुलन कायम राख्न मित्र राष्ट्रहरूको आत्मनिर्भर सञ्चालन आवश्यक रहेको कुरामा जोड़ दिएका छन्। अमेरिकाले आफ्नो सेनामा 1.5 ट्रिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाइरहँदा एसियाली देशहरूले पनि आफ्नो रक्षा खर्च कुल गृहस्थ उत्पादनको 3.5% पुर्याउनु पर्ने अपेक्षा राखेका छन्। रक्षा मन्त्री हेगसेथले धनी राष्ट्रहरूको रक्षाका लागि अमेरिकाले अनुदान दिने युग समाप्त भएको घोषणा गर्दै मित्र राष्ट्रहरूले आफ्नो रक्षा खर्चको भार आफै उठाउनु पर्नेमा स्पष्ट पारेका छन्। और अन्तिममा खेलकुदका समाचार। एसियन गेम्स महिला क्रिकेट सर्ट अन्तर्गत दोस्रो सेमी फाइनलमा नेपालले मलेसियालाई 127 रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 6 विकेट गुमाएर 126 रन बनाएको हो। कप्तान इन्दु वर्माले सर्वाधिक 46 रन बनाएर अभिजित रहिन्। कविता कुंवरले 15 ओभरमा 33 रन बनाइन्। 18 ओभरमा 92-5 अवस्थामा रहेको नेपालले अन्तिम 2 ओभरमा 34 रन जोड्यो। मलेसियाका लागि बिनी फ्रेड, दुराई सिंगामले 2 तथा आइसा हेलिसा र महिरा इजातीले 1-1 विकेट लिएका हुन्। यो खेल जितेमा नेपाल एसियन गेम्समा सनट हुनेछ। अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनौट भएको छ। नेपाल पराजित भएमा पनि तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराएमा एसियन गेम्समा पुग्न सक्नेछ। पहिले खबरसँगै हामी खबर संघालको अन्त्यमा आइपुगेका छौं। रेडियो सफलताले www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: प्रभात गुरुआमा
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475। टाइम चेक।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
4: रेडियो सुनता 103.4 मेगाहर्ज।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 650 59 60। दोस्तीटु मिट सप
2: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530500 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको म त सोच्दा हैरान भइसके
6: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
7: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23-461 98-266-0698
8: यो खटारले फेरि टेन्सन दिए
9: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन कम्तीमा यस्तो तनाव त हुन्न
10: उनीहरूलाई के थाहा गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा
11: हामी कहाँ हरेक प्रकार का मोटरसाइकल तथा स्कूटर ग्यारेन्टी का साथ मरमत गर्नु का साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कशप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663, 98122445584।
12: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
13: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ?
11: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
10: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
12: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
11: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802521714।
13: तपाईलाई आधुनिक गीत, अनि तपाईलाई पप गीत, तपाईलाई लोक, अनि तपाईलाई हिन्दी गीत, सबैका बेग्ला बेग्लै चाहना, सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत। अब कार्यक्रम सुपर हिटमा, सुपर हिट अफ द वीक।
14: नमस्कार, कार्यक्रम सुपरहिटमा स्वागत छ। म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको। जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म। र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम सुपरहिटमा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौ। अबको क्रममा पनि यो साता उत्कृष्ट सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ।

अलराइट, सो गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ। अब भने यो साता उत्कृष्टमा पर्न सफल इंग्लिश, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोकविधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा। सुपर हिट्स अफ द विक इंग्लिश।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560-32717 र 98460-55079।
1: अल राइट, सो यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत छ। कार्यक्रम सुपर हिट सुन्दै हुनुहुन्छ। आवाजमा म छु मधुर, मेरो साथ तपाईँलाई मिलिरहेको छ 103.4 MHz रेडियो सफलतामा। सो सुपर हिट्समा तपाईँहरूको लागि इङ्ग्लिस, हिन्दी र पप विधाका उत्कृष्ट गीतहरू सुनाइसकेका छौ। अब लागौं चलचित्र विधातर्फ। सुपर हिट्स अफ द विक नेपाली चलचित्र।

पहिलो शताब्दी पृष्ठमा पढ्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोड बाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपरि कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01 4952 966 फोन गर्न सक्नुहुन्छ। यति जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98 160 62 983, 98 5 60 52 855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
7: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061 452 966, 061 455 966 र मोबाइल नम्बर 98 460 00851।
11: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
12: होइन के भन्छ यो रेडियाले?
11: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
13: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
14: वेज सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
13: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
15: कन्ट्याक्ट 0615530050, 0615589848।
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
16: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
17: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447737। मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको हामीले योभन्दा अगाडि 10 श्रृंखलासम्म वाचन गरिसकेका छौं। आज हामी पुस्तकका पानामा राधाको 11 श्रृंखला वाचन गर्न गइरहेका छौं। 11 श्रृंखला वाचन गर्न गइरहँदा र 10 श्रृंखला वाचन गरिसक्दा कंस र कृष्ण बीचको लड़ाईमा कृष्णले विजय प्राप्त गरिसकेको प्रसंग, त्यो सँगसँगै मथुराबाट फेरि अध्ययनका लागि विभिन्न स्थानमा पुगेर कृष्णले राधालाई भेट्न वज्रमा पुग्न नपाएको प्रसंग र राधा पनि कृष्ण नआई मथुरा नजाने अडान लिएपछि सम्पूर्ण गाउँवासी तथा साथीहरू कृष्णलाई भेट्न जान्छन् र कृष्णले स्वागत गरेको आत्मीयता राधाका सामु व्यक्त गर्छन्। आज हामी कार्यक्रम पुस्तकका पानाहरूमा वाचनतर्फ गइरहेका छौं। हामी आज 11 श्रृंखलामा छौं। सबैभन्दा खुशी त मलाई केमा लाग्यो थाहा छ, कृष्णले हामीलाई ज्यादै आत्मीय व्यवहार गरे। एक दिन हामी वस्त्रवासीलाई मात्र बोलाएर नगर भ्रमण गराए। उनले नगरका प्रत्येक वस्तुको व्याख्या गर्दै जान्थे। बीचबीचमा उनी हामीसँग रासमण्डलको भाण्डीर वनको कुरा पनि गरिरहन्थे र अनौठो ढंगले मुस्कुराउँथे। भन्थे, शशिकला, मान्छेको जीवनमा कुनै कुरा पनि निर्धारित छैन, केही पनि आफ्नो वशमा छैन, सोचेको चिताएको भन्ने कुरा पनि त्यही क्षणभरिको कल्पना मात्र हो। समयले कसलाई कहाँ पुर्याउँछ थाहा छैन। प्रतिज्ञा, प्रतिबद्धता, वचन सब कुराहरू क्षणिक छन्। ती कुनै कुराहरूमा पनि मानिसले इमानदारीपूर्वक साधना गर्न सक्दैन। आफ्ना व्रत र प्रतिज्ञाहरूको साधना गर्ने पनि जीवनमा सुख भन्ने कहिल्यै पाउन सक्दैन। तिनै व्रत र प्रतिज्ञाले नै उसलाई दुःखको महासागरमा पुर्याउँछन्। आफूले आफैलाई बाँध्ने ती कुराहरू नै मानिसका जीवनका सबैभन्दा डरलाग्दा कुण्ठाका कारण बन्दछन्। जीवनलाई स्वतन्त्र र स्वच्छन्द छोड्नुपर्छ, यसलाई निरन्तर अगाडि बढ़िरहन दिनुपर्छ। यात्रामा प्राप्त सबै सुविधाको उपयोग गर्दै निरन्तर अगाडि बढ़िरहनुपर्छ। आफूलाई प्रिय लाग्दैमा विगतलाई समातेर त्यही कतै गतिहीन भएर बस्नु हुँदैन। जीवनमा अनेकौं विकल्पहरू हुन्छन्। बाटैभरि प्रत्येक वस्तु आफ्ना उच्चतम विशेषताहरूसहित प्रस्तुत भएको हुन्छ। विकल्पमा त्यसले प्रतिस्पर्धात्मक उपस्थिति जनाइरहेकालाई हामीले देख्न सक्नुपर्छ। शशिकला, मैले तिमीहरूलाई यी कुरा किन भनिरहेको छु भने तिमी यो कुरा राधालाई सुनाउने छेउ। हेर न, राधाले जीवनलाई कसरी एउटै चिलोको वरिपरि बाँधेर राखेकी छिन्। तिनले वज्रको सीमा पनि काटेकी छैनन्, जबकि संसारको विशालता कति छ कति। तिनलाई मैले मथुरामा पनि बोलाए, आइनन्। यसपालि पनि विशेष रूपले आमन्त्रण गरेको थिएँ, आइनन्। तिनी वज्रभित्रै आफ्नो संसार चिन्न खोज्छिन्। शशिकला, संसारलाई चिन्न त परदेश लाग्नुपर्ने रहेछ। हामीले पनि वज्रको परित्याग नगरेको भए आज के द्वारिका नगरीको निर्माण गर्न सक्थ्यौं। र तिनले हामीलाई लाँदा लाँदै उनको महलको अगाडि बनाइएको एउटा भव्य देवीको मन्दिरको दर्शन गराए। हामी सबैले त्यसमा पूजा गर्यौं। त्यहाँबाट हिँड्न लाग्दा कृष्णले नै भने, वस्त्रवासीले पुज्नै पर्ने यहाँ पनि एकजना देवी छन्। छेउमा गएर हेर्यौं, त्यहाँ त अहिले नै बोलिहालौंला जस्तै सुशीलाको मूर्ति पो रहेछ। त्यसलाई देखेर त सबै मूर्ति जस्ता भए। एकाएक सबैको आवाज बन्द भएर आँखाबाट आँसु बग्न थाल्यो। सबैले सुशीलाको शालिक अघि अश्रुञ्जली चढ़ाए। राधा, सुशीला त अमर भइसे। त्यसले एकपल्ट शरीर मारेर हजार हजारौं वर्षका लागि बाँची छे। कति लामो इतिहास र किमदन्ती बाँची छे। हामी त खै के भयौं र हामी त कति सानो संसारमा साँगुरिएर ढिलो चढ़ने गाउँले समयसँग विगत केलाउँदै वर्तमान भोगिरहेका रहेछौ। कृष्णले एकान्त जस्तो परेका बेला धेरै नै भावुकता जस्ता भएर भने, शशिकला, तिमीहरू कसैलाई पनि मैले बिर्सेको छैन। मानिसले आफ्नो बाल्यकालको जति माया जीवनको अरू कुनै कालको गर्न सक्दैन। साथीहरू पनि त्यति बेलैकै मात्र सच्चा हुन्छन्। कुनै स्वार्थ नभएको, कुनै लोभ मोह नभएको मात्र माया र प्रेमले बाँधिएको त्यो बाल्यकालीन मित्रता नै साँचो माया हो। पछि थप्पिने मित्रतामा स्वार्थ छ, विषय छ, प्राविधिकता र आवधिकता छ, कारणले वशीभूत छ र तात्विक छ। त्यसैले वैश्यकतासँगको मित्रता कूटनैतिक पनि हुन्छ। तर तिमीहरूसँग मैले वज्रमा बिताएको समय र स्मरण के त के म भुलुला। छन् राधालाई त म कसरी बिर्सुला, जसलाई मैले आफ्नो प्राणको प्रारम्भिक बिन्दु ठानेको छु। सुत्दा उठ्दा हिँड्दा डुल्दा हरेक एकान्त क्षणमा म उनीसँगै हुन्छु, उनकै स्मरणमा। तर राधाले मलाई चिनिनन् शशी, तिनले मलाई बुझिनन्, तिनी वस्त्रको एकान्तिकताबाट मुक्त हुनै सक्दिनन्। तिनलाई सम्झाइदेऊ तिमी, तिनलाई एकपल्ट मात्र भए पनि द्वारिका पठाइदेऊ। तिनका निम्ति भने मैले अलग्गै एउटा भवन बनाएको छु, त्यो भवनमा राधा बाहेक अरू कोही बस्ने छैन। केही गरी राधा आइनन् भने त्यो भवन युग युगान्तर खाली नै रहनेछ। शशी हिँड, तिमीलाई देखाइदिन्छु म। उनले हामीलाई राधा भवन देखाए। अहो, त्यो त एउटा प्रेमको प्रतीक जस्तो छ राधा। त्यस्तो महल त यस संसारमा कहाँ होला र? शहर घुम्न निस्केका प्रत्येक दर्शनाभिलाषीहरू एकपल्ट राधा भवन अगाडि पुगेर निश्चल बन्दा रहेछन्। सुन्दरताको पराकाष्ठ छ त्यो। अनेक मणिमाणिक्यले जडित सुन झैं चम्किलो सूर्य पनि लजाउँदो रहेछ त्यो भवनसँग। हामी त झन लाटा भयौं। कृष्णले भने, शशी, यो भवन म भित्र कि राधाको वासस्थान हो। राधा जहाँ हुन् म तिनलाई यसै महलमा भएको सम्झन्छु र प्रत्येक दिन मेरो एकान्त जीवन यसै महलमा बित्छ। यदि राधा आएकी भए म उनलाई यो महल उपहार दिन्थे र सदा सादाका लागि द्वारिकामा उनलाई स्वागत गर्थे। तर तिनी मसँग धेरै रिसाइन्, तिनले मलाई नराम्ररी माया मारिन्, तिनले मलाई बुझिनन्। म कर्तव्यको कठोर बन्धनले दिनदिनै बेरिँदै र बाँधिँदै गएको छु भन्ने तिनले बुझ्न सकिनन्। प्रेमको एकोरो रूमानी चेत बोकेर एकान्त गीत गाइरहने तिनले जीवन्त ठूलो युद्ध भूमिमा छ, द्वन्द्व र संघर्षमा छ भन्ने बुझ्नै सकिनन्। तिनले जीवनलाई रमाइलो खुशी र आनन्दको भन्दा अर्कै देख्नै सकिनन्। म चाहन्थे राधालाई सांसारिकता पनि देखाइदिऊ र तिनले यतापट्टिको जीवन नै हेर्न मन गरिनन्। राधा, वास्तवमा कृष्णले तलाई कति माया गर्छन् कति। तैले त आफ्नै घमण्डको रापमा आफूलाई पोली र बसेकी रहेछेस। त्यस्ता सुन्दर शक्तिशाली जसको पनि मन तुरन्त हरण गर्न सक्ने कृष्णलाई त वस्त्रमा बसेर हुर्क्याउँछेस। तिनलाई मैले देखी देखी अरूले नै भोग गर्ने छन् राधा। मैले बुझेको अझै पनि त एकपल्ट द्वारिका जा, मैले भनेको मान्छेस भने कृष्ण तेरो प्रतीक्षामा छन्। शशिकलाका कुराले म दोधारमा परे। मनमा कता कता पश्चाताप जस्तो पनि लाग्यो। कृष्णलाई अहिले नै देखु हालु को इच्छा पनि जाग्यो। तर के भएको के, मनले आतै गरेन, मन चट्टै पटाएन। मैले भने, शशी, प्रेम भन्ने कुरा अनौठो हुँदो रहेछ साथी। यसलाई सुख दुःख लोभ मोह केही चाहिएन। यसले संसारमा देखिने वस्तुहरूसँग कहिल्यै मोह गरेन। तिनको स्मरण गर्नु नै सदा पुग्दो रहेछ सखी। भविष्यतिरको कल्पना वर्तमानको संकट केही कुरा पनि जोडिएन यो प्रेममा। यो त अव्यक्तताभित्र बोलिरहेको यस्तो दियो छ जसलाई कतै भौतिकी ले पनि झुक्न सक्दैन। यो भित्र आफै बलिरहेको उज्यालोमा म उनलाई देखिरहेकी छु सदा। यही बत्ती बलेको छ तिनी भित्र पनि। मलाई लाग्छ जहाँ पुगे पनि उनी भित्रको त्यही उज्यालोमा प्रकाशित भइरहेकी छु म। तर मानवीय सम्वेकहरूले कहिलेकाहीँ उत्तेजित गराउँदो रहेछ शशी। यो शरीरको पनि आफ्नो धर्म छ। शरीर रूपी रूपकै कारण आकर्षणबाट शुरू भएको छ यो प्रेम। अनि शरीरले शरीरको उपस्थितिको अपेक्षा गर्दछ, देख्न छुन र भोग्न चाहन्छ। शरीरका माध्यमबाट प्रेमको अमर तत्वलाई स्थापना गर्नुपर्छ सबैले। त्यस्तै कारण मैले कृष्णलाई वस्त्रमा पर्खिरहेकी हुँ। यो एकान्तमा, यो रमणीय स्मरणीय भूमिमा उनलाई भौतिक कोलाहल र तनावबाट मुक्त गरी शीतलता प्रदान गर्न म यही उनको दीर्घ प्रतीक्षामा छु। शशी, हेर्न, उनको र मेरो बीचमा कत्रो द्वन्द छ। उनी मलाई भौतिकीले तानेर आफूतिर लान चाहन्छन्। म प्रकृतिमै उभिएर उनलाई बोलाइरहेकी छु, तर उनीप्रति मेरो त्यस्तो कलुषित कुनै गुनासो छैन। उनी संसार रूपी सागरमा पौडिन हिँडेका छन्। जहाँ र जति टाढा पुगे पनि मेरो प्रेमको डोरी तिनको मनभित्र कसिएकै छ। एक दिन मसँग आएर मात्र तिनले विश्राम लिनेछन्। राधा, तेरो प्रेमको आदर्शता महान छ, तर यो कत्तिको व्यवहारिक होला। मैले त द्वारिकामा देखेको कृष्ण वज्रको जंगलमा मुरली बजाउँदै हिँड्ने कृष्ण होइनन्। युद्ध भूमिमा युद्ध घोषको शंख फुक्ने कृष्ण पो देखेर आएकी छु। हामीले नपत्याएको तर तिनी हामी भन्दा कति हो कति टाढा पुगिसकेका छन्। तिनको उठावस राजा महाराजाहरूसँग छ। तिनी संसारका ठूला ठूला समस्या मा चिन्तित हुन्छन्। तिनका अघि पुग्ने हरेक व्यक्ति र समस्याहरूले प्राथमिकता पाइरहेका छन्। संसारिकताको यो व्यस्त जंगलमा फँसिसकेका तिनले एकान्तवासी त राधाका बारेमा कति बेला सोच्लान्, सोच्ने पनि के सोच्लान्। एकपल्ट आफ्नो जन्मभूमि त आइपुग्न नभ्याउनेले तेरो चिन्ता गर्लान्। हेर राधा, जसले पनि सबैभन्दा पहिले आफू अघि उपस्थित वस्तुको मूल्य तोक्ने हो। अनुपस्थितिलाई खोजी खोजी स्थापना गर्ने फुर्सद कसैलाई हुँदैन। आफ्नो अस्तित्व स्थापना गर्न आफैले विषयका अघि आफूलाई प्रस्तुत गर्नै पर्छ। त मान्छेस भने कृष्णलाई भेट्न जा, कृष्णका अघि उपस्थित हो। कृष्णले तेरा निम्ति महल बनाएर बसेका छन्, तर यो दूरता यस्तै रहिरह्यो भने कुनै दिन तिमीहरूले एक अर्कालाई बिर्सिसकेका अथवा पुरानो स्मृतिमा मात्र रहनेछौ। राधा, प्रेमले पनि उमेर र अवस्था अनुसारको स्थापना खोज्दछ। मलाई लाग्छ हाम्रो कृष्णसँगको प्रेम शारीरिक भन्दा भावनात्मक थियो। बालकपनामा लिंगीय भेदको चेतना त्यति सक्रिय नभएको बेला हामीमा स्थापित प्रेमको अनुभूत नै अर्कै थियो। तर अब हामी पनि धेरै फरक भइसकेका छौं। शरीरको विकास गर्दै आएका इच्छाहरू पनि अब त्यो प्रेमसँग एकाकार हुँदै गएका छन्। बुझिस, वैश्यकतासँगको प्रेमले अब शरीर पनि खोज्दछ, रूप पनि खोज्दछ, सबै कुरा खोज्छ। मलाई त यस्तै लाग्छ, म त प्रेमलाई शरीरका माध्यमबाट मात्र पूर्णता दिन सकिन्छ भन्ने बुझ्न थालेकी छु। यस्तो जोगीको जस्तो काल्पनिक र एकोर्याईको के अर्थ छ जीवनमा? शरीरकै माध्यमबाट हामी एकअर्कासँग भेटिन्छौ, शरीरकै माध्यमले हामी गोत्र वर्गमा विभाजित छौं। शरीरले नै हामीलाई रूप र कुरूप देखाएको छ। देखिने त्यही सुन्दरताबाट हाम्रो निकटताको यात्रा अगाडि बढ़ेको छ। आत्मा पनि शरीरकै माध्यमबाट चिनिने हो। शरीर नभए कुनै वस्तुले पनि अस्तित्व ग्रहण गर्न सक्दैन। धरतीको भार हरण गर्न अवतार ग्रहण गर्छन् भगवानले भन्छन्। भगवान त हुन्छन्, हुँदैनन् थाहा छैन, तर हुन्छन् नै भने पनि उनले पनि शरीरकै रूपमा अवतार नलिई त यहाँको भार ग्रहण गर्न नसक्दा रहेछन् नि त, होइन? त्यसैले त म भन्छु, तैले आफ्नो टिप्पी त्याग गर र सरासर द्वारिका जा, जहाँ तेरो भविष्य छ, जीवन छ, प्राण छ, जहाँ तेरो मन छ त्यहाँ नगए यहाँ के रुगेर बस्छेस? हेर, भोलि व्यापारिक जीवन चलाउने क्रममा कृष्णले अनन्त्र विवाह गरेर गृहस्थ बने भने तेरो यो लिडे प्रेमको मात्र के अर्थ हुन्छ? तेरो प्रेमीलाई अर्कैले प्राप्त गरेपछि त चाहिँ के ढुङ्गो पुजेर बस्छेस? राधा, निर्णय गर्न सक्नुपर्छ, फाल हाल्न सक्नुपर्छ। तलाई केले छेकेको छ? अभिभावकलाई थाहा छ, सारा समाजलाई थाहा छ, र लजाउनु पर्ने, लोकाचारको संरक्षण गर्नुपर्ने केही छैन। केवल तेरो घमण्डले तलाई दण्डित गरिरहेको छ। फुकालेर फ्याँक्दै यो अहम र दौड़ी द्वारिका शशिकलाका कुराले मलाई विस्तारै सोच्न बाध्य गर्दै गए। उसको भनाईमा तथ्यता थियो, ऊ धेरै व्यवहारिक रहेछे म भन्दा। हुन त म के व्यवहारिक थिएँ र तैपनि शशिकला म भन्दा उमेरले जेठी भएकीले पनि दुई चार कुरा उसका तर्कपूर्ण थिए। मैले भने, शशिकला, तैले मेरो टालिएको चेतनाको पर्दा उगारिस, तैले ठिक भनिस्, म एकपल्ट जान्छु तिनलाई भेट्न। वास्तवमा मैले अस्ति मथुरामै गइसक्नु पर्ने रहेछ। जे होस्, ढिलै भए पनि तेरो मद्दतले मेरो चेत खुलेको छ, म द्वारिका जान्छु केही समयपछि। शशिकलालाई भन्न त मैले द्वारिका जान्छु भने, तर पछि पनि केले छोप्यो छोप्यो, लाज जस्तो, धक जस्तो, तिनका अगाडि कसरी पुग्नु जस्तो भइरह्यो। तिनले नै एकपल्ट बस्न आइदिए। एकान्तमा म केही कुरा भन्ने थिए, यत्रो दिनको खालीलाई भर्ने थिए र म सहज बन्ने थिए भन्ने लागिरह्यो। द्वारिका जाने र नजाने द्वन्दमा म दिनभर बिताउँदै गए। आलताल आलताल गर्दा गर्दै निकै दिन बिते। म द्वारिका गएर उतै बस्ने भने आमा एक्लै कसरी बस्नुहुन्छ? यत्रो घरमा यत्रो ठूलो व्यवहार पनि आमा एक्लैले कसरी हेर्नुहुन्छ? पिताको निधनपछि उहाँको सबै थोक अब मैन त बाँकी थिए। आमाका बारेमा यस्ता अनेक कुराहरू मनमा आइरहेपछि द्वारिका जाने विचार र इच्छाहरू विस्तारै शिथिल बन्दै जान्थे। एकातिर मनले द्वारिकातिर ठेल्थ्यो, विचारले वस्त्रमै राख्थ्यो। गम्भीर द्वन्दमा फँसेकी थिए म। हुन त आमा मलाई कसैसँग विवाह गरिदिन पाए आफ्नो मूल कर्तव्य पूरा हुन्थ्यो। त्यसपछि आफू स्वतन्त्र हुन सक्ने भन्न थाल्नु भएको थियो। उहाँले पनि मन मनमा मेरा लागि रोजेको युवक कृष्ण नै थिए। तर मथुरामा गएर कृष्णको नयाँ व्यक्तित्व देखेर आइसकेपछि उहाँले कृष्णबाट आफ्नो मन बिस्तारै हटाउन लाग्नु भएको थियो। कृष्णको प्रसंग उठ्दा उनको प्रशंसा गर्दै भन्नुहुन्थ्यो, तर अब कृष्ण हामी भन्दा धेरै माथि उठिसके, उनीसँग हाम्रो कुनै तुलना हुन सक्दैन। ती गोकुलमा हुर्के, बढेर ग्वालाको संगत पाए पनि राजाका सन्तान थिए। ती राजैतिर गइसके, तिनमा राजत्व फर्किआएको छ। मानिसकै काखमा हुर्केर डम्मरू जब बाघ हुन्छ, त्यो बाघै हुन्छ। कृष्ण राजै हुन्, उनी हामीप्रति दयालु भए पनि, हितकारी भए पनि, तर हामी चाहिँ अब उनीसँग तुलनीय छैनौ। आमाको कुराले मलाई निराश गराउँथ्यो। उचालिसकेका मेरा पाइलाहरूलाई जमीनले नराम्रो गरी समात्थ्यो। मनमा यसरी सजिएका तिनी म द्वारिका पुग्दा अन्यथा देखिए भने मेरो यो मनको चित्रको के गति होला? आज एकान्तमा जपिरहन यो नाम कति राम्रो छ। तर तनाव भित्रैबाट पनि म तानिँदै जाँदै थिएँ। द्वारिकातिरै शशिकलाले गरेको द्वारिकाको वर्णन, कृष्णको कुरा र राधा भवनले मलाई त्यतातिर तानिरहेको थियो। तिनी म प्रति इमान्दार नहुँदा हुन् त मेरा लागि अलग्गै भवन किन बनाउँथे जहाँ मेरो उपस्थित नै छैन। अनि एक दिन मैले आमालाई थप मान्दै आफ्ना मनका कुरा राखे। आमा केटाकेटीमा जानी नजानी धेरै घटना भए। कृष्णसँग मेरो नाम नबिर्सिने गरी जोडियो। मेरै कारणले पिताजीले पनि लामो पक्षघात बेहोरेर दिगम्बत हुनुभयो। तर अब म त्यस्तो उडन्ते र भावुक छैन। म जीवनलाई गम्भीरताका साथ हेर्न थालेकी छु। तथापि मनको भित्र कतै खेल झैं गाडिएको कृष्णको सम्झनाले सधैं झस्काइरहन्छ। भविष्यको कुनै टुङ्गो छैन आमा। एकपल्ट तिनलाई भेट्न आफै जान मन लागेको छ। तपाईँ के भन्नुहुन्छ? मेरा कुराले आमा अत्यन्त खुशी हुनुभयो। कैयौं दिनदेखि आफ्नो मनमा गुम्सिएर रहेको कुरा मैले नै भनेकी रहेछु। उहाँको अनुहारमा एकैचोटि कैयौं सूर्य उदय झैं चमक देखे। आमामा देखा परेको खुशीले मलाई कता कता आफैसँग पनि नमिठो लाग्यो। मैले आफ्नो मौनता र जिद्दीले उहाँलाई कति मानसिक तनाव दिइरहेकी रहेछु। आमाले भन्नुभयो, यो कुरा त म तिमीलाई कैयौं पल्ट आफै भनौं भन्ने सोच्थे, तर तिम्रो एकान्तवास र सदा चिन्तित अनुहारले सासै गर्दिनथे। छोरी हेर, तिमीलाई वैश्य खुदै गएको कुरासँग मेरो कर्तव्य पनि संकटमा छ। मैले तिमीलाई एउटा राम्रो वरको हातमा नसुम्पी मर्नु हुँदैन। मानव चोला यसको के भर्छ र कति बेला थाहै नपाई फुस्त उड्न सक्छ प्राण। तिमीले मन पराएका कृष्ण र उनले मन पराएकी तिमीहरूको मिलन भइदिए मलाई कति सन्तोष हुन्थ्यो होला। छोरी तिमी एकपल्ट साँच्चै नै कृष्णलाई भेट बाबु, तिनले तिम्रो साह्रै सम्मान गर्नेछन्। आमाको स्वीकृति पाएपछि द्वारिका जाने तयारीमा लागे। कृष्णलाई तिनी ग्रामीण उपहारको तयारीमा लागे। सखीहरू शशिकला, वृन्दा, तुलसी, ज्योति, विशाखा र श्यामीलाई साथै जान तयार गराए। तिनीहरू खुशीले पागल जस्ता भएका थिए। दुई दिनपछि जाने भनी रथको प्रबन्ध पनि मिलाइयो। हाम्रा साथमा जानका लागि केही युवा साथीहरू पनि तयार थिए हाम्रो सुरक्षाका लागि। कंसको वधपछि मथुरामा केही उश्रृङ्खलता बढ़ेको थियो। विजयको उन्मादले केही नवसेनाहरू जथाभावी गर्ने, केटीहरूमाथि हातपात गर्ने गर्छन् भन्ने समाचार वस्त्रमा आइरहन्थ्यो। रिसाएका मानिसहरू त्यसको दोष पनि कृष्णलाई नै लगाउँथे। भन्थे कृष्ण आफै कुन ठिक मान्छे हुन् र गाउँभरिका केटीलाई रात रातभरि जंगलमा राख्ने उनकै के चरित्र ठिक थियो र। अब त झन् तिनी राजा भएका छन्। मातिएका तिनका सेनालाई खप्न सकिएला त सधैं। नराम्रो लाग्थ्यो उनको यस्तो आलोचना सुन्दा। तर घटनाप्रतिको समाजको मूल्यांकनलाई के भन्न सक्थे र यी कुराहरू पनि कृष्णलाई सुनाउने मन थियो मनमा। अनेक दृश्य र तर्कनाहरू आउँथे। एकाएक मलाई द्वारिका पुगेको देख्दा तिनी कस्तो छक्क पर्लान्। तिनले सोच्दै नसोचेको कुरा हुन्छ यो त। पटक्क खबर पठाउँदिन तिनलाई, म आउँदैछु भन्ने। तिनी मलाई हेरेको हेरै बन्लान्। म पनि त नातिदी हुँ। उनको र मेरो अवस्था देखेर अरू अचम्मित बन्लन् भन्ने स्थिति बोध हुँदा कति लाजमर्दो हो। तर मैले आफूलाई संयमित राख्नुपर्छ। मैले नारी मर्यादालाई सोच्नुपर्छ। मनमा जे भए पनि सार्वजनिक जीवनको मर्यादालाई कहाँ बिर्सनु हुन्छ र। हामी द्वारिका जाने भन्ने कुरा वस्त्रभरि नै फैलियो। सारा मानिस हामीलाई भेट्न आए। प्रत्येकका आफ्ना खबर थिए, गुनासा थिए। खुशी व्यक्त गर्नेहरू, बधाई दिनेहरू पनि कैयौं थिए। बुढी महिलाहरूले कृष्णलाई सम्झदै आँखाभरि आँसु पार्दै आफ्ना औकात अनुसारका उपहारहरू पुर्याइदिन हामीलाई जिम्मा लगाउँदै थिए। कसैले मक्खन, कसैले कुराउने, कसैले सक्खरको भारी लगाइदिने भए रथमा ठूलै विदाई होला जस्तो भयो हाम्रो वस्त्रबाट। मैले भने, किन तपाईहरू यत्रो विदाईको तयारीमा लाग्नु भएको छ? म सदाका लागि त्यहाँ जान लागे कि त होइन नि। म त एकपल्ट द्वारिका नगरी हेरू, मिल्नेछ भने कृष्णलाई पनि भेटू, गाउँका समस्या पनि त्यहाँसम्म पुर्याउ भनी जान लागे कि हुँ। तर उनी भन्थे, छोरी तिमीले जानुपर्ने ठाउँ नै त्यही हो। तिमी फर्की आए पनि भविष्यमा झन भव्यताका साथ हामी तिमीलाई द्वारिकाकै लागि विदाई गर्नेछौ। तिमी त कृष्णकै निम्ति हामीले चढाएकी वज्रकी छोरी हौ। कृष्ण र तिमीलाई वज्रले त्यसै हुर्काएको कहाँ छ र। तिमीहरूले लोकको कल्याण गर्नेछौ बाबु। वज्रवासीको विश्वास र उदारताले म पानी पानी भए। उनीहरूको ममाथि पनि कति ठूलो आस्था थियो। मैले तिनीहरूको यो विश्वासलाई सम्मान गर्न सकुली र भन्ने डर उब्जे मनमा। बिस्तारै थाहै नपाई म कति ठूल्ठूला सांसारिक बन्धनले बाँधिसकेकी थिएँ जसबाट मुक्ति पाउन मलाई सजिलो थिएन। द्वारिकाका लागि यात्राको पूर्ण तयारी भइसकेको थियो। दुई दिनपछि हाम्रो यात्राको साइत निस्केको थियो। अब दुई दिनपछिको वर्म मुहूर्तमा हाम्रो रथ वज्रबाट पलायन हुनेछ अनि केही दिनपछि म कृष्णका समीपमा हुनेछु। मेरा कृष्णका मन त्यसै त्यसै फूलको थुङ्गा जस्तो हलुङ्गो भएको थियो। जताततै आफ्नै निम्ति फुलेका हुन् फूलहरू। हावा पनि मेरै गीत गाइरहेको, चराको तानामा म संगीतको झंगार सुन्थे। आकाशमा बादलले मेरै निम्ति आकृति बनाउँथ्यो। वर्षका जंगलका हरेक पातले मलाई हल्लिएर विदाई गरिरहे चाहिँ लाग्थे। मनले त्यति चञ्चलता र उत्सुकताको अनुभूति गरेको जीवनको सम्भवतः त्यो अन्तिम थियो। यसअघिका कुराहरूको त्यति सम्झना छैन। त्यसपछि फेरि कहिल्यै यस्ता दिनहरू देख्नु परेन। यमुनाको तटमा पुगे म, भाण्डीर वनमा पुगे, त्यो बीट वृक्षमा फेदमा पनि पुगे जहाँ मैले कृष्णको शरीरमा आफ्नो शरीर अड्याएर तन्द्रा भोगेकी थिएँ। मैले उनी प्रतिको प्रेममा शंका व्यक्त गर्दा तिनले भनेको वाक्य फेरि त्यहाँ दोहोरिएको सुने। प्रेम भन्नु नै आफूले आफैलाई बिर्सि आफूलाई अरूमा पाउनु हो। पूर्ण रूपमा आफूलाई बिर्सिएको र उसैलाई मात्र सम्झिएको अवस्था मात्र प्रेमको चरम अवस्था हो। प्रेम शारीरिक संवेग भन्दा धेरै माथि उठोस्। जहाँ कुनै पनि मानसिक चिन्तनहरू बाधक नबनुन् तिनको भाव र बुद्धिले म लाटिएकी थिए। त्यस बेला बोकेरै लगेका थिए। रासमण्डलतिर मलाई द्वारिका हिँड्नुभन्दा अघिल्लो दिन साँझमा फेरि सदा चाहिँ हतारिँदै आइपुगी विशाखा। त्यो त्यसरी आउनु मलाई डर लाग्न थालेको थियो। त्यसले कुनै विशिष्ट समाचार नबोकी त्यसरी आउँदै आउँदिन त्यसको अनुहारको विषाद देखेर म झस्के। केही अशुभ समाचार कि बाहक बनेकी थिए विशाखा त्यो दिन, र त्यही समाचार नै मेरो जीवनको सबैभन्दा ठूलो दुःखपूर्ण परिवर्तनकारी बन्यो। मैले आफूलाई सांसारिकताबाट पूर्णतया विमुख गराए। त्यसले श्वासा गर्दै हतारिँदै भनेकी थिए राधा, नन्द बाबा र यशोदा माताहरू द्वारिकाबाट फर्की आइपुगे। द्वारिकाको समाचार राम्रो छैन, अब हामीले द्वारिका जानु परेन। विशाखाको कुराले मेरो शरीर एकाएक लल्याङ लुलुङ भयो। बिस्तारै टाउकोबाट खुट्टातिर कुनै वस्तु सर्दै गएछै लाग्यो। बसेकै ठाउँ भाषिए भयो। मैले त्यसलाई टुलु टुलु हेरिरहे। द्वारिकाको समाचार किन राम्रो छैन, के भयो त्यहाँ भनेर मैले सोध्न पनि सकिन। मनमा कुनै तर्क नाप नै उठेन। चिटचिट पसिना आयो, शरीरभरि मुख सुक्यो। एकाएक यस्तो अप्ठ्यारो त मेरो शरीर कहिल्यै भएको थिएन। विशाखा मलाई टुलु टुलु हेरिरहेकी थिए। केही बोल्न सकेकी थिइन। निकै बेरसम्म चिम्म आँखा चिम्लिएर बसिरहे। बिस्तारै शरीरमा रक्त संचार हुँदै आए झै लाग्यो। आँखा खोले, उज्यालो देखे, आफूलाई पनि छामे। उसले भनी राधा, नन्द बाबाहरू आइपुगे। भर्खरै द्वारिकामा कृष्णको विवाह भव्य रूपमा सम्पन्न भयो रे। विदर्भ देशका राजा भीष्मककी रूपवती सुन्दरी पुत्री रुक्मिणीसँग कृष्णको विवाह सम्पन्न भयो रे। देश विदेशका राजा महाराजाको उपस्थिति थियो रे। बलरामको पनि कुकुर्भी नामकी राजाकी छोरी रेवतीसँग विवाह सम्पन्न भयो रे। चारैजना अहिले विवाहको प्रथम महिना भोग गरिरहेका छन् रे। समाचारको विस्तार सुन्नु अघि नै आघात खपिसकेकी मलाई यो पछिको कुराले आश्चर्य लागेन। तर पनि एकाएक द्वारिकाको समाचार राम्रो छैन भन्दा मैले यसरी सोचेकी थिइन। त्यसैले पनि यो समाचारले धेरै दुखी भइन म। उसले शुरूमा यसरी भनेकी थिए कि मैले त कुनै ठूलो युद्धमा कृष्ण नै पो मारिएछन् कि भन्ने शंका गरेकी थिए। तर यहाँ त कृष्णको विवाहको कुरा रहेछ। अनौठो र दुःखदपूर्ण खुशी लाग्यो। कसैको विवाहको समाचारले दुखी हुनुपर्ने कारण हुँदैन। तिनको विवाह जीवन सुखी बनोस्। तर एकाएक तिनले किन यस्तो निर्णय गरे होलान्? तिनले मलाई एकपल्ट पनि नभेटी, एकपल्ट पनि मेरो मनलाई नहेरी कसरी विवाह गर्न सके होलान् भन्ने सोचिरहे। मलाई शशिकलाले भनेका कुराहरू गला लागे। उसले भन्ने बित्तिकै म द्वारिका पुगेकी भए सायद यस्तो हुने थिएन होला। मेरै हीन भावनाले मलाई डुबायो। मेरो अन्तर्मुखी स्वभावले म भाँसिए। मनमा लागेका कुराहरू कहिल्यै मैले स्पष्टसँग राख्न सकिन। आफैभित्र एक्लै गाँठो परिरहने मेरो बानीले म सधैँ दर्शक मात्र बनिरहे। मैले केही नसोधी पनि विशाखालाई द्वारिकाको समाचार सुनाउने हतार थियो। म एकै साथमा सबै कुरा भन्न चाहन्थे। त्यसैले भनी बुझी सादा, यो विवाह त कृष्णले आफै पो गरेका रहेछन्। तिनलाई अरूले सम्झाएर विवाहको प्रस्ताव ल्याएर विधि विधान पूर्वक गरेकै होइन रहेछ। द्वारिका नगरको निर्माणका क्रममा दरबारको बगैँचामा रोप्न राम्रा फूलका बिरूवाहरूको खोजीमा निस्किएका कृष्णको एउटा नदीको तटमा धेरै युवतीले घेरिएकी र जल क्रीडामा मग्न भएकी रुक्मिणीमा आँखा परेछ। अत्यन्त सौन्दर्यशालिनी मनोहारिनी क्रान्तिमही शरद पूर्णिमा कि जुन जस्ती रूपवती रुक्मिणीलाई देखि कृष्ण त्यही मूर्तिवत भएछन्। कति बेरसम्म तिनीहरूले मुक्त भएर जल क्रीडा गरे। छेउमै पुरूषको उपस्थितिलाई तिनीहरूले थाहै पाएनछन् राधा। कृष्ण त बच्चैदेखि यस्तै त हुन्ने, तिनले हामीलाई पनि त लुगा लुकाइदिएर कति दुःख दिएका थिए। सबै युवतीहरू नुहाई सकेर किनारमा निस्कदा उनीहरूकै लुगा र गरगना छेउमा एउटा सुन्दर पुरूषलाई उभिएको देखेर तिनीहरू लज्जा डर र ग्लानीले पानी पानी भएका थिए रे। पहिलोपल्ट आफू अर्धनग्न अवस्थामा रहेका बेला पूर्ण वैश्विक युवकलाई आफ्नो अगाडि देखेर रुक्मिणी पनि मोहित भएकी थिइन् रे। त्यसपछि उनीहरूका बीचमा प्रशस्त भेटघाट र पत्राचार पनि भएछन्। उनीहरूका बीच गहिरो प्रेम स्थापित भइरहेका बेला एकाएक त्यो कुरा सार्वजनिक भएछ। छोरीको यो कुरा छोरा रुक्मले रिसाउँदै बाबु भीष्मकलाई सुनाएछन्। राजा भीष्मकले कृष्णको नामसँग छोरीको सम्बन्धबारे थाहा पाएर गम्भीरतापूर्वक लामै सोचपछि छोरालाई सम्झाउँदै मान्छे ठिकै हुन्, बहादुर छन्, सुन्दर छन्, छोरीले मन पराएकी छ भने विवाह गर्नुपर्छ भनेछन्। तर छोरो रुक्मलाई कृष्णप्रति वैरभाव रहेछ। कंसका मित्र तिनलाई कृष्णले कंसको वध गरेको मन परेको थिएन रे। उनले आफ्ना बाल सखा शिशुपाललाई आफ्नी सुन्दरी बहिनीसँग विवाह गरिदिने वचन दिइसकेका रहेछन्। त्यसै भएर रुक्मिणीको विवाहलाई लिएर बाबु छोरामा गम्भीर विमति बढेछ। रिसाउँदै तिनले भनेछन्, पिताजी कृष्ण जाली हो, षड्यन्त्रकारी हो, त्यसले आफ्नो मामा कंसलाई षड्यन्त्रपूर्ण हत्या गरेको छ। काल एवन जस्तो शक्तिशाली योद्धालाई राजा मुचुकुन्द जस्ताबाट माराएर उसैको सम्पत्ति हडप गरी द्वारिका नगर खड़ा गरेको हो, नत्र त्यो गोठालोसँग सम्पत्ति नै कहाँबाट आउँथ्यो। वैश्य नन्द रायको पुत्र जंगलमा वस्तु चराई हिँड्ने गोठालो गोपिनीहरूसँगको लम्पट ग्वालाहरूको जुठो पुरो खाएर हुर्किएको त्यस्तालाई आफ्नी छोरी दिने सोच्नुहुन्छ तपाई? के भएको छ तपाईँको विवेक? न त्यो राजपुत्र हो, न सुरवीर छ त्यो, न सम्पन्न छ, न पवित्र आचरण भएको नै छ, न दानी छ, न धनी छ, न योग्य छ, न जितेन्द्रिय नै छ, त्यस्तालाई आफ्नो ज्वाई बनाउने इच्छा तपाईँमा कसरी जाग्यो? रुक्मिणी त षोडशी छ, नव यौवना छ, उसले त कुनै पनि नव पुरूषलाई मन पराउन सक्छ, तर उसको मन पराउँदैमा हामीले बहकिनुहुन्छ र पिताजी ध्यान दिएर सोच्नुहोस्। मैले रुक्मिणीका लागि वर भेटेको छु, मेरो मित्र शिशुपाल जो राजाको छोरो पनि हो, बहादुर पनि छ, सुन्दर पनि छ, सबै गुणले सम्पन्न त्यो हाम्रो ज्वाई हुन लायक छ। रुक्मका कुराले राजा भीष्म अन्यलमा परेछन्। छोराको सल्लाह पनि नराम्रो थिएन, आफ्नी बहिनीका लागि वर खोज्ने र खोज्ने अधिकार उसको पनि थियो। लामो सोच विचार पछि राजाले छोराकै रायलाई स्वीकृति दिएपछि रुक्मिणीको विवाह शिशुपालसँग हुने निश्चित भएछ। कृष्णसँगको उनको सम्बन्ध सार्वजनिक भएपछि तिनलाई घरबाट निस्कन प्रतिबन्ध लागेछ। शिशुपालसँग रुक्मिणीको विवाहको निम्ता विदेशावरसम्म पुगे पनि कृष्णलाई त्यो निम्ता पठाइएनछ। रिसाएका कृष्णले आफ्ना फौजका साथ एकाएक विवाह मण्डलमा आक्रमण गरी ठूलो युद्ध पश्चात रुक्मिणीको हरण गरी ल्याएछन्। यस हरणमा रुक्मिणीको पनि स्वीकृत रहेकाले कृष्णलाई गाह्रो परेन रे। तर राता यो कुरा सुन्दा म साह्रै अचम्ममा परे। तिनकै नाम रात दिन जपेर तिमी यहाँ बसिरहेकी छेउ, तर तिनले चटक्कै तिमीलाई बिर्सी कसरी रुक्मिणीसँग त्यस्तो प्रेम गरेर तिनलाई अपहरणसम्म गरे? राता तिम्रो उनी प्रतिको प्रेम जति नै इमानदारी रहे पनि उनी तिमी प्रति इमानदार रहेनछन्। राता यो खबर सुनेर म ज्यादै दुखी भएकी छु। मानिसले यसरी कसरी धोका दिनुहुन्छ र? विशाखा उनका पनि कठिनाई थिए होलान्, बाध्यता थिए होलान्, मैले आफूलाई केही असर नपरे जस्तो देखाउन त्यसो भने, तर ऊ चुपचाप लाग्न तयार थिइन। ऊ झन जङ्गिएर बोली, तिमी जस्तो सुकै आफूलाई शान्त राख्न खोज, जति सुकै सामान्य बन्न खोज, तर कृष्णको यो काम ठिक भएन, तिनले ठिक गरेनन् राता। मैले केही पनि भनिन, खासै दुःख पनि देखाइन, धेरै गहिरो घाउ दुख्दैन भन्थे, दुखेन मलाई पनि यो गहिरो घाउ। एउटा धेरै पुरानो र लामो यात्रा कहीँ पुगेर बीच बाटोमा स्थगन हुन पुगेको थियो। मैले विशाखालाई भने, विशाखा त जा अब, आज म एकान्त चाहन्छु, फेरि भोलि भेटौंला है। ऊ त्यत्तिकै तात्तिएरै गई। त्यसलाई यो खबरले पटक्क चित्त बुझेको थिएन। विशाखा त्यसरी रिसाएको मैले देखेकी पनि थिइन। हामी मध्ये सबैभन्दा कम बोल्ने र सोझीमा गनिन्थे। सुशीलासँग छुटेपछि मेरो सबैभन्दा घनिष्ठ पनि उही भएकी थिए। विशाखा हिँडेपछि पो मलाई एकैचोटि गर्लम्मा आकाश लिएर अन्त्यारोले थिचे जस्तो भयो। नराम्रो गरी टाउको रन्क्यो, रिङ्गटा पनि लाग्यो। फेरि अघि झकै जस्तो जिउ भरि चिसो पानी आएर हातगुडा ललक लुलुक्क भए। निकै बेरपछि आमा कोठामा पस्दा म अस्त व्यस्त भएर पलङमा लडिरहेकी थिएँ। उहाँले आएर निधारमा हात राख्नुभयो। चिसा थिए उहाँका हातहरू। आत्तिदै मेरो टाउकोबाट आफ्ना हात हटाउँदै भन्नुभयो, आबुई ज्वरो पो आएछ तिमीलाई त, एकाएक कसरी ज्वरो आयो छोरी? मैले आँखा चिम्लेरै भने, बिस्तारै ठिक हुन्छ आमा, पीर नलुनी होस्। तर मलाई बिस्तारै ठिक भएन। त्यो रातभरि पनि भोलि पर्सी पनि दिन दिनै ज्वरो बढ़्यो। बेला बेला बेचेत पनि हुन थालेछु। धेरै वैद्यका औषधि खुवाइयो पनि मेरो अस्वस्थता र द्वारिकाको खबर सारा वस्त्रभरि नै फैलिएको थियो। त्यसलाई रिसैले सबैतिर फैलाएकी थिए। विशाखाले नै मलाई हेर्न आउनेको भीड़ बढ़िरहेको थियो। म मनबाट त्यो पीड़ालाई जति नै फ्याँक्न खोजे पनि असमर्थ हुँदै थिए। म बिरामी भएको सुनेर साह्रै पीर मान्दै दुई दिनपछि नन्द बाबा, यशोदा माता र रोहिणी माता आउनुभयो। उहाँहरूले मेरो हालत देखेर खप्न सक्नु भएन। मेरो छेउमा बसेर यशोदा र रोहिणी माताहरू धेरै बेरसम्म रोहिरहे। आँखा पुछिपछि उनीहरू केही बोल्न सकेनन्। नन्द बाबाको अनुहार सदा झै गम्भीर थियो। यशोदा माता टुलु टुलु मेरो अनुहारमा हेर्दै आफ्नै कुनै विगतमा भाषिए झै देखिनुभयो। मेरो गिर्दो स्वास्थ्य अवस्थाले सबैलाई चिन्तित बनाएको थियो। मैले आफ्नो मनलाई धेरै नै काबूमा ल्याइसकेकी भए पनि शरीर भने सन्चो हुन सकेको थिएन। मानसिक आघातले म बिरामी परेकी थिए। मलाई थाहा थियो मेरो रोगको उपचार भन्नु नै मैले आफूलाई संयम र सन्तुलित राख्नु हो र भित्रभित्रै मैले वास्तु स्थितिलाई स्वीकार गरिसकेकी थिएँ। कृष्णको विवाह मेरा लागि एउटा ठूलो दुर्घटना थियो जसबाट घाइते भएर पनि म खतरा मुक्त हुँदै थिएँ। लामो मौनतापछि के बोलु हुँदै यशोदा माताले भन्नुभयो, छोरी आफूलाई सम्हाल बाबु। हामी नारीलाई जति दुःख र संकट जगतमा अरू कसैलाई छैन। सहनु अनि फेरि सहनु मात्र छ हाम्रो भागमा। भित्रभित्रै कति कति विद्रोहलाई दबाएर सम्झौता गर्दै बाँच्नु परेको छ। हामीले चिताएको र चाहेको के गर्न पाएका छौं र आजसम्म खरानीबाट पनि आगो हुने प्रयत्न गर्नु छ हामीले। म तिम्रो मनको सबै पीड़ा बुझ्छु बाबु। तिमीलाई अहिले कति कष्ट भइरहेको छ भन्ने मलाई थाहा छ। कृष्णको बिहे हुँदा हामी द्वारेकामै थियौं, तर कृष्णको सेना रुक्मिणीको हरण गर्न जाँदैछ भन्ने थाहा पाएनौ। उनीहरू त युद्धका निम्ति गएका हुन् भन्ने सम्झी विजयको आशीर्वाद दिएकी थिए। तर फर्केर आउँदा तिनले साथमा बेहुली पो लिएर आएका थिए। छाँगाबाट खसेकी थिए म। त्यसै बेला मैले तिम्रो यो अवस्था छलङ्ग देखेकी थिएँ। कृष्णले हामी सबैलाई झुक्क्यायो नानी। लोग्ने मान्छेको मन कुरा बुझ्न नसकिँदो रहेछ। तिनीहरू साह्रै नै स्वच्छन्द हुन्छन्। तिनीहरू जे गर्न पनि आफूलाई स्वतन्त्र ठान्छन्। तिनका जस्ता सुकै निर्णय पनि हामीले मौनतापूर्वक खप्नै पर्नेछ। खै कसले बनायो नियम यो थाहा छैन, तर भोग्न बाध्य छौं हामी। मैले तिनलाई एकान्त पारेर मनको असन्तुष्टि व्यक्त गरे। मैले उनलाई उनको बाल्यकाल र तिम्रो स्मरण गराएको थिएँ। उनले राधासँग माफी मागिदिनु। मैले यो विवाह गर्न बाध्य हुनु पर्यो। यो दम्भपूर्ण समाजमा आफूलाई स्थापना गर्नकै निम्ति भए पनि मैले रुक्मिणीको हरण गर्न जरूरी थियो। राधालाई बिर्सिएर मैले यो काम गरेको होइन आमा। मेरो मन मस्तिष्क भावभरि राधा नै राधा छन्। रुक्मिणी त मेरो भौतिक पत्नी मात्र हुन्। राधाको स्थान त यिनले कसरी लिन सक्छिन् र मैले एकपल्ट राधासँग भेट गर्नुपर्थ्यो। त्यो मेरो ठूलो गल्ती थियो। मैले उनीसँग कुरा गर्नुपर्ने थियो, तर चटक्कै बिर्सिए झैं गर्नु मेरो गल्ती थियो आमा। म राधालाई चाँडै भेटेर माफी माग्छु माता। तपाईले मेरो तर्फबाट राधालाई भेटी मेरो अप्ठ्यारोका बारेमा बुझाइदिनुहोला भनी भनेका थिए, तर मलाई उनको यो कुरा पनि तिमीलाई सुनाउन मन छैन। छले कृष्णका मिठा र चिप्ला थिए ती कुराहरू। सानैदेखि कृष्ण ज्यादै स्वार्थी प्रवृत्तिको हो। आफ्ना निम्ति जे पनि गर्ने जसो पनि गर्ने उसले छिताएपछि पाएकै हुनुपर्ने उसको जिद्दी स्वभाव अहिले त त्यो झन बढ़ेर गएको छ। बालककालको जिद्दी स्वभाव उत्तरोत्तर विकसित हुँदै प्रौढतातिर लाग्नु भनेको धेरै नै खतरनाक हुँदो रहेछ। कृष्णमा यो खतरा बढ़ेको छ नानी। मैले नै उसलाई कैयौं पल्ट वस्त्रका निम्ति आह्वान गरे, तर उसले हरेक पल्ट टारिरह्यो। भलै म उसलाई जन्माउने आमा होइन रहेछु, तर मेरा सम्पूर्ण दूधका धारा त उसैले चुसिएकी छु नि। देवकीले त उसलाई बिचरा के गर्न पाइन् र कृष्णले आफ्नै आमाको दूधको मूल्य त भुल्यो भने तिमी त उसले नसम्झेकोमा किन चित्त जुखाउँछौ बाबु। तिमी आफूलाई दहरी बनाऊ। अब त कृष्ण तिमीलाई भेट्नै आए पनि के नै फरक पर्ला र रुक्मिणीको पति द्वारिकाको संरक्षक कृष्णसँग तिम्रो नातै के रहन सक्छ। तसर्थ हातबाट उम्किसकेको वस्तुको मोहमा फसेर रात दिन चिन्तित हुनुको कुनै अर्थ छैन। उठ बाबु, जीवनको यो कठिनतम यात्रामा अगाडि बढ। उठ। यशोदा माताका कुरा मलाई फर्काउने उद्देश्यले थिएनन्, बरू यथार्थकाको ज्यादै नजिकका थिए ती विचारहरू। तर के भएको हो, कृष्णको आलोचनाले भने मनमा कता कता नमिठो गरी घोचिरहेछ। रिसै उठेको भए पनि, आफूलाई दुःखै दिएको भए पनि, तर अरूको आलोचना गरेको भन्ने नराम्रो लाग्दो रहेछ। हुन त यशोदा माता म भन्दा कृष्णकी साक्ष्य हुन्। उनले पनि कृष्णको आलोचना बैर भावले गरेकी त थिएनन्, तथापि त्यस बेला उनी पनि मेरा निम्ति पराई जस्तै लागिन्। मलाई भित्र कतै रिस उठेर आयो। त्यो रिस कृष्णसँग थियो कि यशोदासँग थियो? म आफैले छुट्याउन सकिन। यशोदा माताका कुरा सुन्दा सुन्दै म अर्कोतिर कोल्टे फर्किए। उनले आफ्नो अर्ती बन्द गरिन्। सोचे, आमा हुन्, छोराको विपक्षमा तिनी उभिनु असम्भव छ। मुखले जे भने पनि तिनका यिनै हातले रुक्मिणीलाई स्वागत गरेर आशीर्वाद दिएर आएकी हुन्। मैले निधाएको जस्तो अभिनय गरेपछि उनीहरू आमासँग धेरै बेरसम्म कुरा गरिरहे। आमा घरिघरि सुकसुकाइरहनुहुन्थ्यो। मलाई आफ्नो भन्दा पनि आमाको पीर ज्यादा लागिरहेको थियो। म प्रतिको उहाँको सपनामा औंसी उदाएको थियो। मैले भविष्य निराकार देखेरै सायद उहाँ साह्रै निराश हुनुभएको थियो। विशाखा मलाई एकै दिन छोड्दिनथी। राति पनि ऊ मलाई नै रुङ्गिरहन्थी। मैले सुत भन्दा पनि जागै बस्थी। मलाई ज्वरोले नछोडेको देख्दा आफैसँग डर पनि लाग्न थालेको थियो कि साँच्चै बिमार नघट्ने नै हो त। सिट्ठा भइसकेको थियो। शरीर सुकेर खानेकुरा सबै त्यागेकाले शरीरमा तागत भन्नु केही थिएन। छिनछिनमा रिगटा लागेर विचेत हुन्थे। दम फुल्थ्यो छिनछिनमा। कति दिनसम्म त मलाई कुन पानी हो, कुन अन्न हो, कुन आकाश हो, कुन जमीन हो भन्ने पनि थाहा भएन। तर बिस्तारै बिमार घट्दै गयो। झन्डै एक महिना म ओछ्यानमा सुतेछु। मेरा हत्केला पाइतालामा काई बसेको थियो। शरीरको एक पत्र छाला फुस्किएरै दरिँदै गयो। दरोसँग तंग्रिन मलाई अरू दुई महिना लाग्यो। तर यस बीचमा मैले आफूलाई दरी बनाइसकेकी थिएँ। मैले जीवनलाई नयाँ ढंगबाट हेर्न थालेकी थिएँ। मलाई लाग्न थालेको थियो वस्तुलाई उसको यथार्थता भन्दा बढ़ी मूल्य तोक्ने काम त अरूबाटै हुँदो रहेछ। ऊ स्वयं जे होइन त्यसलाई त्यो समेत बनाइदिने अरूले नै रहेछ। मान्यताहरूका गलत व्याख्याले वस्तुलाई अनावश्यक उचाई प्राप्त हुन्छ। कमसल वस्तुले बढ़ी उचाई पायो भने त्यसले दिने दुःख निश्चय पनि कष्टकर नै हुन्छ। मलाई लाग्यो मैले एउटा साधारण कृष्णमा असाधारण व्यक्तित्व उभ्याए। आफैले तिनी सामान्य युवक थिए अरू जस्तै, तर तिनलाई असामान्य देखेकी मैले नै हुँ। अनि मैले आफूलाई सामान्य अवस्थामा पाए। एक प्रकार म कृष्णतिरबाट स्वतन्त्र भएकी थिएँ। कृष्ण मेरा निम्ति एक अनिवार्य भारी भएका रहेछन् जसलाई हरेक क्षण बोकेर हिँडेकी रहेछु। मैले बिर्सन लाग्दा पनि के पो बिर्सने भनी सम्झिहाल्ने। सम्झिसकेपछि तिनैलाई वियोगान्तक मनले पाली राख्नु पर्ने भएकी थिएँ म। तर कृष्ण स्वयं मबाट भागिसकेपछि उनको भारी मैले बोकिरहनु थिएन। अब एक किसिमले हलुङ्ग भएको थियो मेरो दिमाग। म पनि कृष्ण जस्तै स्वतन्त्र थिएँ। अब म पनि रोजा केटो खोज्न मुक्त थिएँ। उनले भने चाहिँ मनको मनलाई बोकी शरीरको पति खोज्न सक्थे। अब म कृष्ण पट्टीबाट आफूलाई निकै नै स्वतन्त्र गरी व्यवहारमा लागे। म अब पूर्ण रूपमा समाज सेवामा केन्द्रित हुन थाले। वज्रको जिम्मेवारी पनि हामीले द्वारिकालाई फर्काइदियौं। कृष्णले यो फिर्ता लिन मानेका थिएनन् रे। तर आमाले आफ्नो अनुभवहीनता र मेरो चाँडै हुन सक्ने विवाहका कारण त्यो जिम्मा अब हामी आमा छोरीले लिन नसक्ने भएको कुरा बुझाएपछि द्वारिकाको प्रतिनिधिका रूपमा चन्द्रभानुले त्यो काम गर्ने भए खुशी लाग्यो। मलाई पनि कमसे कम सुशीलाको त्यागको सानो मूल्याङ्कन त भयो। आफू मरेर गए पनि त्यसले बाबुलाई त स्थापना गरी मैले सुशीलालाई सम्झे। विशाखा त यति साह्रो रिसाई भने सुशीला भए कि भए त्यसले त कृष्णसँग ठाडै झगडा गर्थे। त्यो त कडा थिए, सहन सक्दिनथे त्यसले। मेरा बारेमा कृष्णले आमासँग सोधेका रहेछन् तर आमाले खासै महत्व दिनु भएनछ रे। त्यस जिज्ञासालाई कृष्ण धेरै नै नजर गिरेको अवस्थामा उपस्थित भएका थिए रे आमाका समीप। आमा छोरीलाई यत्रो सम्पत्तिको केही आवश्यकता पनि थिएन। त्यसलाई सम्हालेर राख्न हामीले सदा त्यसैको नोकर बन्नु थियो। आमा पनि त्यो व्यवहारबाट मुक्ति चाहनुहुन्थ्यो। एक दिन उहाँले भन्नुभयो, नानी म यो सांसारिक जीवनबाट विरक्त भए। म एकान्त कुनै तीर्थस्थलमा गई बाँकी जीवन ईश्वरको आराधनामा बिताउन चाहन्छु। तेरो कन्यादान गर्न पाए म यो कर्म बन्धनबाट मुक्त हुन्थे। नानी त के भन्छेस्? दुई चार ठाउँबाट तेरा बारेमा कुराहरू आउन थालेका छन्। तेरो स्वीकृति बेगर मैले तिनीहरूलाई केही जवाब दिएकी छैन। आमालाई कर्तव्य बन्धनले कसेकै थियो। उमेर पुगेकी एउटी छोरीको भविष्य निश्चित गरिदिन। कुन बाबु आमा चिन्तित नहोलान्।
1: हौस् त, कार्यक्रम पुस्तकका पानाहरूको आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं कृष्ण धारावासीको राधा। राधाको आज हामीले एघारौं श्रृंखला वाचन गर्यौं। अर्को हप्ता फेरि हामी राधाकै बाँकी श्रृंखला लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

0: ज्ञान बिना हो भक्ति पे, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता, परमचरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरुष सद्गुरुको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौ, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सार गर्वित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ, अतएव प्रतिदिन सुन्न अनिवार्य छ।

भावती अर्थात त्यो आनंद त्यो सुख भगवान हो। अतः उलाई प्राप्त गरेर नै कुनै पनि जीवात्मा सदाको लागि सुखमय आनन्दमय हुन सक्छ। यो निष्कर्ष लोके नहि सविद्येत योन राम मनुव्रतः। वाल्मीकि रामायण का अनुसार सब सुख नै चाहन्छन् त स्वतः सब भगवानलाई चाहन्छन्, चाहे भगवान बन्नुस् चाहे सुख आनन्द बन्नुस्। त्यसैले वेद शास्त्र सब एक स्वरमा बताउँछन् भक्ति गर। माठर सौपर्ण श्रुति वेद को व्याख्या गर्दै मैले बताए भक्ति नै परम चरम लक्ष्य हो। गीता 18:65 को व्याख्या गर्दै मैले बताए भक्ति नै लक्ष्य हो। रामायण द्वारा कुरान द्वारा बाइबल द्वारा सब द्वारा मैले सिद्ध गरे भक्ति नै परम चरम लक्ष्य हो। त्यसैले यो भक्ति विज्ञान म यहाँ बोल्दैछु, यसमा विवेचन गर्नु छ हामीलाई, कसैले भन्दैमा मान्नु छैन, प्रयोगात्मक रूपमा पनि कार्य गरेर हामीलाई सिद्ध गर्नु छ कि भक्तिको अनुभव गर्नु छ। त्यसैले यो भक्ति विज्ञान हो। अन्यथा हामीले परम्परागत जुन भक्ति गर्दै आयौं त्यसबाट हामीलाई लाभ भएन र हुँदा पनि हुँदैन। किनकि पूर्ण ज्ञानको आवश्यकता पर्छ तब लाभ हुन्छ। एक पाश्चात्य विद्वानले सनातन वैदिक धर्ममाथि प्रश्न उठाए कि नेपाल भारत जस्तो देशमा नै भक्ति भाव पूजा आराधना तीर्थ यात्रा सब गरेको देखिन्छ, तर यही सबभन्दा बढी पापाचार भ्रष्टाचार किन छ? अमेरिका युरोपमा कमै देखिन्छ यो सब भक्तिभाव, त्यही फेरि यो अत्याचार भ्रष्टाचार कम छ, यहाँ चाहिँ किन बढी छ? त मैले यसको रिजन यहाँ डिटेल्समा तपाईँहरूलाई सम्झाइसके। वस्तुत व्यक्तिहरू भगवानको भक्ति गर्दैनन्, पदार्थको माइक पदार्थको भक्ति गर्छन्, धन सम्पत्ति आदिको भगवानलाई त माध्यम मात्र बनाउँछन्, भगवान द्वारा त्यो सामग्री चाहन्छन्, अर्थात भक्ति त्यो सामानको गर्दछन्, भगवानलाई खेताला बनाउँछन् आदि इत्यादि मैले यहाँ सम्झाए डिटेल्समा। ठिक त अब हामीलाई भक्ति गर्नु छ सुख प्राप्ति हेतु, त भक्ति ठिक ठिक हुनु पर्छ, त्यसको आधार हो वेद। वेद के हो? वेदो नारायण साक्षात भागवत, छैठौ स्कंद को पहिलो अध्याय को 40 श्लोक भन्छ वेद स्वयं भगवान हो। निःश्वसितमस्य वेदाः, भगवान को श्वासबाट प्रकटित ज्ञान हो। नित्य ज्ञान, शाश्वत ज्ञान, सनातन ज्ञान, अनादि ज्ञान हो वेद। र वेद भन्दा पुरानो कुनै ज्ञान छैन। जति पनि धर्म छन्, जति पनि ज्ञान छ यो संसारमा, त्यो सबको उद्गम स्थल वेद नै हो, मैले यहाँ सिद्ध गरे। पाश्चात्य दार्शनिक वैज्ञानिक खोजकर्ताहरूको भनाई पनि राखेर मैले सिद्ध गरे कि वेद नै सर्वे सर्वा हो। ठिक त यो वेद एवं यस अन्तर्गत शास्त्र द्वारा हामीलाई बुझ्नु छ भक्ति विज्ञान। त मैले बताए वेदमा 3 काण्ड छन्, एक कर्म कांड, एक ज्ञान कांड, एक भक्ति कांड अथवा उपासना कांड, ये 3 नए कांड छन्। ये 3 कांडलाई भली भांति बुझ्न को निमित्त आध्यात्मिक वैज्ञानिकहरूले मीमांसा दर्शनहरू बनाए, विवेचन गरेर अनुसंधान गरेर, कर्म संबंधी, ज्ञान संबंधी, भक्ति संबंधी, इसको पनि डिटेल्स मैले बताए। कर्म मीमांसा पूर्व मीमांसा दर्शन, यो 2 दर्शन कर्म कांड को निमित्त महर्षि जैमिनि र महर्षि भारद्वाज द्वारा प्रतिपादित। ज्ञान को निमित्त पनि 2 दर्शन नै छन्, एक ब्रह्म सूत्र वेदांत दर्शन, अर्को सिद्धांत दर्शन, यो दुबई को प्रणेता हुन् वेदव्यास, कृष्ण द्वयपायन वेदव्यास। र तेस्रो भक्ति को निमित्त 3 दर्शन ग्रन्थहरू प्रचलनमा छन्, एक अंगिरस, अंगिरा मुनि द्वारा प्रणीत,
जसले

0: मध्य मीमांसा दैव्य दर्शन को निबंसन अर्को सांडिल्य भक्ति दर्शन र अर्को नारदीय भक्ति दर्शन यो तीन मध्य दुई कठिन छ सर्वसाधारणले बुझ्न सक्दैनन्। सांडिल्य भक्ति दर्शन र अंगिरस तर बचो नारदीय भक्ति दर्शन जुन सरल सुलभ ललित छ बुझ्नलाई सजिलो छ यसको पद्धति विलक्षण युक्त छ र यसमा 84 सूत्र छ। यसबाटै भक्तिको मैले यहाँ विगत 5-6 दिनदेखि विवेचन गर्दै आछु। यहाँ सूत्रात्मक रूपमा छ म यहाँ विस्तृत रूपमा वर्णन गर्दैछु। त नारद जीको बारेमा पनि मैले बताएँ कसैको कुरा सुन्नु अगाडि ऊ कुन पर्सनालिटी हो यो पनि जान्न जरुरी छ तब श्रद्धा बन्छ कसले बोल्या हो किन बोल्या हो। त नारदजीको बारेमा पनि मैले बताएँ नरस्येदम नारम ज्ञानम अर्थात नर नारायण भगवान द्वारा उपलब्ध ज्ञान जुन छ त्यसलाई नार भन्दछन्। नारम ददातीति नारदः त्यो भगवानबाट उपलब्ध ज्ञानलाई जसले दिन सक्छ प्रदान गर्न सक्छ त्यसलाई नारद भन्दछन्। नारस्येदम नारम नर सम्बन्ध ज्ञानम तद्यति अखण्डयति इति नारदः अर्थात जीवात्मामा रहेको अज्ञानतालाई खण्डित गरेर भगवदीय ज्ञान जसले भर्न सक्छ त्यसको नाम नारद हो। त नारद ब्रह्माका मानस पुत्र हुन् भगवान नारायणका शिष्य हुन्। नारदजीले यो सूत्र बनाए भक्तिमा प्योर भक्तिमा यहाँ कुनै प्रकारको मिस्कट छैन प्योर छ केवल भक्ति किनकि भक्तिद्वारा नै भगवानलाई बाध्न सकिन्छ। वेद भन्छ भक्ति वशः पुरुषो भक्ति रेव भूयसी भक्तिको वशमा छ भगवान अरू कुनै चीजले वशमा पार्न सकिँदैन। ठिक त फेरि भक्तिको पहिलो सूत्र मैले बताए अथातो भक्तिम व्याख्या श्यामः यो पहिलो सूत्र यसमा अथ को दुई अर्थ अत को एक अर्थ अर्थात तीन अतः भए यहाँ एक अतः कारणात् एक अथ अतः प्रयोजनात् दुई चीज छ। कारणात्मा ने संसारमा घुमिराका 84 प्रकार को शरीरमा दुख कष्ट भोगिराका जीवात्माहरूको दुख को कारण त्यसलाई निवृत्ति को कारण म भक्ति को व्याख्या गर्दैछु यो कारण। तर दुख निवृत्ति नै जीवको परम चरम लक्ष्य होइन सुख प्राप्ति हो। जस्तै विषालु भोजन छ त्यो नखानु यो कारण तर अब शुद्ध खाना पनि त चाहियो पेट त भर्नु पर्यो त्यसैले सुख प्राप्ति यो प्रयोजन त्यसैले म भक्तिको व्याख्या गर्दैछु नारदजी बताउँछन्। र अर्को अतको अर्थ हो मेरा गुरु भगवानले मलाई आज्ञा दिए प्योर भक्तिको व्याख्या गर त्यसैले म भक्तिको व्याख्या गर्दैछु। ठिक त प्रारम्भिक अवस्थामा मैले बताए भक्ति व्याकरणको दृष्टिले तीन भागमा विभक्त गरेर विवेचन गर्न सकिन्छ एक भजनम भक्ति एक भागो भक्ति एक भञ्जनम भक्ति। यसको बारेमा डिटेल्समा सम्झाएँ मैले भजनम भक्ति माने रस बार बार प्राप्त भइरहोस् निरन्तर रस प्राप्त हुनेवाला। भागो भक्ति दुई प्रकारको संसार छ एक भगवतीय संसार एक माइक संसार। अब हामी कुन भागमा आफूलाई पार्छौं भगवानको पार्टीमा कि संसारको पार्टीमा भगवानको पार्टीमा आफूलाई बनाउनु भागो भक्ति अन्तर्गत। र अर्को भञ्जनम भक्ति माने जस्तो हृदयले चिन्तन गर्छ त्यस्तै संस्कार बन्छ। अब हामी यो हृदयमा संसार राख्न चाहन्छौ कि भगवान राख्न चाहन्छौ यी सब विषयमा मैले डिटेल्समा सम्झाएँ। पश्चात यो प्रतिज्ञा सूत्र थियो म भक्ति कै व्याख्या गर्छु पहिलो सूत्र फेरि दोस्रो सूत्रमा प्रवेश गरियो भक्ति को रूप कस्तो छ यस बारेमा सातोस्मिन परम प्रेम रूपा नारद भक्ति दर्शन को दोस्रो सूत्र यसमा नारद जीले भक्ति को रूप बताए र यसमा सात प्रकार को रूप मैले डिटेल्स गरे यति सूत्रलाई अरु सातवटा सूत्र को व्याख्या करते मैं समझाए कि भक्ति अथवा प्रेम त्यो हो जुन कुनै पनि प्रकारले कहिले पनि कम नहोस् आफ्नो प्रेमी प्रति यो पहिलो रूप दोस्रो कुनै अवस्थामा पनि प्रेममा रुक्षता नहोस् गुनासो नहोस् प्रेमीले जस्तो व्यवहार गरे पनि यो दोस्रो रूप तेस्रो प्रेम में प्रतिपदा होस् तर पूर्णता नहोस् अर्थात अघाई सकेर पनि प्यास बाकी रहोस् त्यसको पनि मैले डिटेल्स में व्याख्या गरे र अर्को प्रेम रस जुन छ बासी नहोस् बासी भयो भने त्यो भक्ति रहेन प्रेम रहेन अर्को भक्ति प्रेम जुन छ पर्यायवाची शब्द हो त्यसमा भय नहोस् अर्को प्रेमीमा दोष देखेर यसले त यो गलत कार्य गर्दैछ देखेर पनि झन प्रेम वृद्धि होस् कम नहोस् यो हो प्रेम र अर्को देरी दूरी दुबै नहोस् यी सात रूप हुन्छन् भक्तिका मैले डिटेल्समा व्याख्या गरे विस्तृत रूप में यो दोस्रो सूत्र तेस्रो सूत्र अमृत स्वरूपाच अर्थात भक्ति अमृत स्वरूप छ अमृत त मैले बताए तीन प्रकार को अमृत हुन्छ एक समुद्र मंथन द्वारा निकले को अमृत जुन स्वर्ग में रहन्छ पुण्य गरेर तपाईहरू स्वर्गमा गएपछि त्यो अमृत पिउनुहुन्छ त्यो अमृतले शरीरलाई वृद्ध हुन दिँदैन बिरामी हुन दिँदैन भोक लाग्न दिँदैन मलमूत्र त्याग्न दिँदैन यी सब खुबी छन् त्यसमा तर तपाईहरूले गरेको पुण्यलाई क्षय हुनलाई त्यसले रोक्न सक्दैन एक दिन क्षय हुन्छ पुण्य खत्तम हुन्छ फेरि यहाँ आउनुपर्छ कुकुर बिरालो बन्नलाई र अर्को चन्द्रमाको किरणद्वारा प्रसारित अमृत हुन्छ जुन अन्न आदिमा पर्छ र हामी खान्छौ त्यसले शरीरलाई तुष्टि दिन्छ पुष्टि दिन्छ तर त्यो स्वर्गको अमृत भन्दा त्यसको क्षमता कम हुन्छ त्यसले वृद्धपन आदि खत्म गर्न सक्दैन र तेस्रो अमृत छ भगवदीय अमृत जुन प्राप्त गरेपछि जीव सधैँलाई आनन्दमय हुन्छ त्यसपछि कहिले वृद्ध हुनु पर्दैन कहिले बिरामी हुनु पर्दैन कहिले भोको रहनु पर्दैन आनन्दमय रहन्छ यो तीन प्रकारको अमृतको मैले व्याख्या गरे फेरि चौथोमा त्यसको रूप बताइयो यल्लब्ध्वा पुमान सिद्धो भवति अमृतो भवति तृप्तो भवति त्यो अमृत प्राप्त गर्ने व्यक्तिको लक्षण के हो स्वरूप के हो त्यो बताइयो फेरि त जसले त्यो अमृत प्राप्त गर्छ त्यो सिद्ध हुन्छ फेरि मैले बताए सिद्ध दुई प्रकारको छ एक माइक सिद्धि अणिमार महिमा गरिमा लगिमा प्रकाम्य प्रकाश्य ईशिता बसिता आदि ये आठ प्रकार का जुन सिद्धि छन् जिस द्वारा व्यक्ति चमत्कार देखाउँछन् संसार में भगवान कहलिन्छन् यो देखाउने र यसको पछि लाग्ने दुवै घोर नरक जान्छन् यो माया को अंडर को हो तमाम लेक्चर में मैं डिटेल्स गरेछु त्यसैले यहाँ टच गर्दै अगाडि बढ्दैछु त्यसैले वेद स्वयं भन्छ कि यो देखाउन मनाही छ न दर्शयत् स्वसामर्थ्यम् यस्य कस्यापि योगिराट योग तत्त्व पनि सत् मनाही छ न देखाऊ यत्र सूर्यस्य सोमस्य सिद्धानाम् न गति कदा भागवत महात्म्य पांचों अध्याय को 86वां श्लोक जसले संसारिक सिद्धि प्राप्त गर्छ चमत्कार देखाउँछ त्यसको भगवत धाममा प्रवेश छैन जहाँ चन्द्र सूर्य पनि छैन कहिल्यै छैन भागवत महात्म्य गरेर पढ्नुहोस् घरमा खोजेर 5-6 किनकि भक्तलाई यो सब देखाउन जरुरतै पर्दैन जसको पछि पछि भगवान हिँड्छन् स्वयं पुए तेङ्गरी रेणु भागवत 11-14 भक्तको पछि पछि भगवान स्वयं चल्छन् यो सिद्धि वृत्तिको के हैसियत छ तर अर्को जुन सिद्धि छ दिव्य सिद्धि त्यो नमागिका नै प्राप्त हुन्छ र उसलाई कुनै प्रकारको सांसारिक चिजको आवश्यकता रहँदैन तमाम प्रकारले तपाईँहरूलाई डिटेल्समा सम्झाए सिद्ध हुन्छ अर्को अमृतो भवती अमृत बन्द छ यद्यपि भक्त चाहँदैनन् कि अमृत पिएर अमर हुनलाई किनकि उनीहरू हर प्रकारको सेवा मनुष्य शरीर मात्र किन कहिले मयूर बनेर कहिले अन्य चीज बनेर भगवानलाई खुश पार्न प्रयत्न गर्छन् त्यसैले स्वयं अमृत बन्छन् यो पनि डिटेल्समा सम्झाए अर्को तृप्तो भवती तृप्त हुन्छन् संसारी पदार्थले कहिले तृप्ति हुन सक्दैन तर भगवानको अमृतद्वारा सदाको लागि तृप्ति प्राप्त हुन्छ यो पनि सम्झाए ठिक तो यो बताइसकेपछि फेरि यसको विलक्षणता बताए लक्षण रूप स्वरूप लक्षण र आज अझ विलक्षणताको गहिराईमा लानु छ यो भन्दा अगाडि 5 सूत्रको पनि मैले व्याख्या गरे त्यो पनि तपाईँलाई याद रहोस् थोरै टच गर्दैछु जुन अमृत प्राप्त गरेपछि के लक्षण हुन्छ भक्तमा त्यसको डिटेल्स हिजो गरे यत् प्राप्य न किञ्चित् वाञ्छति न सोचति न द्वेष्टि न रमते नोत्साही भवति 5 हुन्छ लक्षण भक्ति प्राप्ति पछि के हुन्छ न किञ्चित् वाञ्छति यो संसारको कुनै पनि चिज चाहँदैन यहाँसम्म कि भक्तले आफ्नै सुख पनि चाहँदैन तमाम उदाहरणद्वारा हिजो सम्झाए न सोचति कुनै पनि चिजको शोक गर्दैन मैले बताए 3 हुन्छ एक वर्तमान काल एक भूतकाल एक भविष्यकाल र जो व्यक्ति शोक गर्छ या त भूतकालमा लैजान्छ आफूलाई या त भविष्यमा लैजान्छ वर्तमानमा बाँच्न सक्दैन जबकि वास्तविकता के हो वर्तमान काल हो शोकले हामीलाई पछाडि लैजान्छ या अगाडि वर्तमान नै सत्य हो एकछिनपछि के हुन्छ के थाहा यसमै जिउन प्रयत्न गर शोक नगर न सोचति न काङ्क्षति न सोचति न द्वेष्टि द्वेष नगर कोहीसँग शत्रुता नगर भक्त जुन छ कोहीसँग द्वेष गर्दैनन् द्वेष गर्ने कारण भएर पनि द्वेष गर्दैनन् एक महात्मा जी थिए एकनाथ प्रख्यात संत भए भारतवर्षमा एक दिन स्नान गर्न गए गंगामा तुङ्ग भद्रा थियो नदी त्यहाँ स्नान गरेर फर्के एक दुष्ट व्यक्तिले कुल्ला गरेर थुकिदियो त उनले केही भनेनन् कुनै दुश्मनी गरेनन् गए फेरि स्नान गरे फेरि पड्केर आए त फेरि थुकिदियो बार बार बार बार तपाईँहरू भए त थुकिसक्नुहुन्थ्यो तर स्नान गरे 100 पटक र त्यो व्यक्ति हैरान भयो पानी पानी भयो यत्रो गर्दा यिनलाई क्रोध आउँदैन त उसले अन्त्यमा क्षमा माग्यो एकनाथजीसँग एकनाथजीले उल्टै उसको चरण स्पर्श गरेर धन्यवाद दिए किन किनकि तिम्रो कारणले आज मैले 100 पटक गंगा स्नान गर्ने सौभाग्य प्राप्त गरेँ
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 MHz बाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजे प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ अन्यथा अधुरो ज्ञानले

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल जेठ महिनाको 17 गते आइतबार, ईस्वी सम्वत मे 31 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चढ़िरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा तिथि दिनमा 1:24, त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा दिनमा 3:51, त्यसपछि ज्येष्ठ नक्षत्र लाग्नेछ। विष्कुम्बाद युगमा सिद्धि अहोरात्र रहनेछ। कर्णमा बालव अहोरात्र रहनेछ। आनन्दादि युगमा आज मृत्यु योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिन मान 24:16 पला अर्थात 13:45 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:11 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:53 हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय साँझमा 7:10 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 4:37 रहेको छ। आज विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागेको आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। आज चिसो र पखलाले दुःख दिने सम्भावना पनि रहेको छ। त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला। सडे गलेको बासी खाना होटलमा खाँदै नखानुहोला। पिसाब सम्बन्धी रोग देखा पर्न सक्छ। एकपटक स्वास्थ्य जाँच गराउँदा निकै राम्रो हुनेछ। आज गरेको लगानीबाट नोक्सानी हुन सक्ने भएकाले तपाईँले ध्यान दिन आवश्यक छ, सचेत हुन आवश्यक छ। लेनदेन व्यापार सबै कार्यमा तपाईँले ख्याल पुर्याउनु पर्ने दिन आज रहेको छ। आजको दिन खराब रहेकाले हरेक कार्यमा सतर्क हुनुहोला। अब दोस्रो राशि वृष राशि। वृष राशि भएका व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। आफ्नै राशिमा रहेको चन्द्रमाको प्रभावले ज्यादै फाइदाको दिन रहेको छ। त्यसकारण काम गर्दा महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा राख्नुहोला। जग्गा जमिन किन्नु छ भने आज बैना पट्टा गर्दा राम्रो हुनेछ। गाडी खरिद बिक्री आजै गर्नुहोला। खेतीका काम पनि आजै शुरूआत गर्दा राम्रो हुनेछ। परिवारका सदस्यबाट सकारात्मक सहयोग तपाईँले पाउनुहुनेछ। सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्ने दिन आज रहेको छ। तेस्रो राशि मिथुन राशि। मिथुन राशिका व्यक्तिहरूका लागि समय खराब रहनेछ। गर्न खोजेका काममा रोकावट आउनेछ। स्वास्थ्य पनि त्यति भर पर्दो रहने छैन। वैदेशिक रोजगार, नयाँ पेसाको थालनी आज नगर्दा नै राम्रो हुनेछ। चोटपटक लाग्ने सम्भावना भएकाले यात्रा गर्न सचेत हुनुहोला। काम गर्दा निकै ध्यान दिनुहोला। कुनै पनि काम गर्दा सतर्क हुन आवश्यक छ। आज दिनमा 4 बजे पछिको समयमा भने नयाँ कामको थालनी गर्दा राम्रो हुनेछ।